0: कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो र यो चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्छ भन्ने जुन प्रधानमन्त्रीज्यूले राख्नु भएको छ त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ कि हाम्रो सीमाको समाधान अलिक छिटो गर्नुपर्छ। यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आइ नै हाल्छ। अर्को चाहिँ अब यो रिभर्स कुटनीति पनि हो। पार्टीले त यस अगाडि नै हामीले हाम्रो चाहिँ भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरू फिर्ता हुनुपर्छ र भूमि फिर्ता लिनको लागि चाहिँ कुटनैतिक पहलहरू गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेका छ। त्यो कारणले गर्दाखेरि पार्टीको धारणा स्पष्ट नै छ र यो विषयमा चाहिँ थप छलफलहरू अगाडि बढ्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर आलोचना भएको छ। प्रधानमन्त्रीको भनाई राष्ट्रिय हित विपरीत भएको भन्दै मुलुकमा विरोध प्रदर्शन समेत भइरहेका छन्। यो विषयलाई लिएर आम नागरिक, राजनैतिक वृत्त र विज्ञहरू पनि विभाजित छन्। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सर्वसाधन
2: म रानी बनी एक नम्बरको चन्द्रकला थापा बगाले 70 वर्ष कि बालिन हजुरले के खोज्नु भएको छ के सोध्नु भएको छ। सुकुम्बासीहरू रोहेर बसिरहेका छन्, उनीहरूले अहिलेसम्म पनि यहाँ पाएका छैनन्। हजुरले चाहिँ के चाहेको हो के खोजेको राम्रो गर्छु भन्दा भन्दै यो भारतको सीमा मिचेको भनेर भनिराखेको छ। यो होइन, झुटो हो, सब झुटो हो। किनभने हाम्रो नेपाल खाएको छ भारतले, त्यो भारतको जग्गा हामीले चाहिँ फिर्ता लिन सक्नुहुन्छ भने बोल्नुहोस्, सक्नुहुन्न भने नचाहिने कुरा नबोल्नुहोस्, भ्रमाण्डमा नपार्नुहोस्।
3: चिन्तन मिश्र नागार्जुन एक, यो त सरासर गलत छ, यो भन्नु हुन्थेन। यो त आफ्नो देशको हित नभन्ने ठाउँमा आफ्नै देशको विपरीत पक्षमा बोल्नु भएको, यो त इन्डियालाई डाइरेक्ट हस्तक्षेप गर्न दिया जस्तै भइसक्यो।
4: खगेश्वर घिमिरे गोर्खा, सरासर गलत छ, किनभने हिजो पुर्खाहरूले बलिदान दिएर आफ्नो कब्जा गरेको नेपाललाई खोजेर पढेर पत्ता लगाएको भए पनि अरूले पनि पत्ता लगाउनु पर्छ नि त्यस्तो कुराहरू त। सीमा काटिएको छ भन्ने कुरा अरू उसलाई मात्रै थाहा हुने, अरूलाई थाहा नहुने त कुरो भएन। यदि चाहिँ सीमा मिचिएको छ भने भारतले अहिलेसम्म पछि हटेर बस्नेवाला पनि थिएन।
5: शुक्र राज बराल पोखरा, सीमा पुगेको छैन, हामी चाहिँ अध्ययन गर्ने होइन, अध्ययन नपुगे होला, पत्र पत्रिकाबाट थाहा पाउने हो। तर अब सीमाविदहरूको तर्क अनुसार क्रस बोर्डर अकुपाइङ भनेको छ, त्यहाँ चाहिँ अलिकति प्रधानमन्त्रीजीको टङ स्लिपै होला जस्तो लाग्छ। भाषा प्रयोगमा उहाँ चाहिँ चुक्नु भयो जस्तो लाग्यो।
6: चन्द्रप्रसाद रिमाल धादिङ हो घर पहिला, अहिले यहीँ हो तिन घरे, खै ठिकै बेठिक हामीलाई थाहा छैन भयो, हामी थाहा छैन भने थाहा छैन भयो थापा मान्छे चाहियो नि त, थाहा नभए मान्छेले कसरी भन्छ।
7: मेरो केशव देवबाट देखेर बुझेर भन्नुभयो, त्यसमा अब हामीले के भन्ने त्यो कुरो। पूर्वदेखि पश्चिमसम्म त इन्डियाले मिच्यो नि जमिन, त त्यो बिचमा कहीँ नेपालले एक अलिकता मिच्यो होला, एउटा भैँसी थलो लगाएर राख्यो होला कहीँ, त्यसलाई त हामीले भन्न अलि नमिल्ने नै हो। अब भन्नुभयो त्यसमा अब कुनै ठुलो कुरो त होइन नै त्यो।
8: मेरो नाम राम राजा महत भन्छ, मेरो तनु गोर्खेदी। प्रधानमन्त्री बालनले नेपालले पनि सिमाना मिच्या छ भन्नु कुरो सरासर गलत हो। राष्ट्रको जिम्मेदारी बोकेको सर्वोच्च नेताले यो भन्नु भनेको आफैमा आफै हराउनु हो। प्रधानमन्त्रीले चाहिँ नेपाली मारिदिनु भयो, राष्ट्रै मर्यो, यो शब्दले चाहिँ राष्ट्रको भलो भएन। विकसित मुलुक हुन्थ्यो र नैतिकतामा पनि उहाँलाई पदच्युत गरेर फालिदिन्थे। लथालिङ्गे देशको भत्ता बिङ्गे चालो जसले सक्ला उसले खाला गरेर हुन्छ। नजान्ने पर्नु जान्नेको भर, जान्नेले मान्नु पापको डर, पाप भन्छ एक इन्ची जति छैन।
1: भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाह बीच भेटवार्ता भएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा, सहकार्य तथा दुई देशका राजनैतिक दलहरू बीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको राष्ट्रपतिले जनाएको छ। भेटमा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका लागि बधाई दिनुभएको छ। भेटघाटका क्रममा दुवै नेताले भारत र नेपाल बीचको विशेष सम्बन्ध अझ सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेको राष्ट्रपतिले जनाएको छ। साथै सभापति लामिछानेले शाहलाई अष्ट चिरञ्जीवी लगायतका विभिन्न उपहार दिनुभएको छ। यसअघि लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग पनि भेट गर्नुभएको छ। सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली जानुभएका लामिछानेले उच्च स्तरीय भेटवार्ता शुरू गर्नुभएको छ। लामिछाने जेठ 22 गतेसम्म भारतमै रहने कार्यतालिका छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पोखराका उद्योगी, व्यवसायी, शिक्षक तथा सर्वसाधारणलाई उत्साहित बनाउन सकेको छैन। अहिलेसम्मका खबर यति नै। नमस्कार।
9: यो BFBS कुलकर्म रेडियो हो।

0: बिएपिएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। अवरुद्ध हुँदै आएको संसदको उपल्लो सदन राष्ट्रिय सभा बैठक आज निर्धारण भएको छ। राजसभा बाहेक दलका सांसद मात्रै रहेका सभामा हिजो मन्त्रीबाहेक सबै सांसदले उठेर बैठक अवरुद्ध गरेका थिए। निर्धारित कार्यसूची अनुसार अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा सांसदहरूले बजेटमाथि छलफल गर्ने कार्यसूची छ। काठमाडौँमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने राष्ट्रिय जेएनजी नागरिक अभियानका चारजनालाई प्रहरले पक्राउ गरेको छ। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि फिर्ता गर्ने माग सम्बन्धी नारा लगाउँदै उनीहरू लैनचौर पुगेका थिए। दूतावासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरले चारजनालाई नियन्त्रणमा लिएको हो। उत्तर पश्चिमी सीमा विवादमा रहेका बेला प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिका बीच दूतावास अगाडि प्रदर्शन भएका हुन्। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकारी तथा दुई देशका राजनैतिक दलहरू बीचको संवाद र सहकारीका विषयमा विचार विमर्श भएको राष्ट्रपतिले जनाएको छ। लामिछानेले शाहलाई अष्टचिरञ्जीवी लगायतका उपहार दिनुभएको छ। यसअघि लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग पनि भेट गर्नुभएको छ। सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली जानुभएका लामिछानेले उच्चस्तरीय भेटवार्ता सुरु गर्नुभएको छ। लामिछाने जेठ 22 गतिसम्म भारतमै रहनुहुनेछ। मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 पर्यटकले ज्यान गुमाएका छन्।
1: मृत्यु हुनेमध्ये 65% भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षको सुरुवाती वर्ष मुस्ताङमा लेक लागेर आर्थिक वर्ष 2078-79 6 जना, आर्थिक वर्ष 79-80 12 जना, 80-81 14 जना, 81-82 13 जना र चालु आर्थिक वर्षको 82-83 जेठ 15 13 जना गरेर 58 पर्यटकले ज्यान गुमाएको प्रहरी निरीक्षक सन्तोष पस्यालले जानकारी दिनुभएको छ। उच्च हिमाली क्षेत्रमा उकालो उक्लिँदै गर्दा अक्सिजनको मात्रा कम भएर लेक लाग्ने समस्या हुने गर्छ।
0: 16 वर्ष अघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुलजार बनेको छ। 8,091 मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविरबारे विक्रमसम्म 2067 धेरैलाई जानकारी थिएन। सन् 1950 अन्नपूर्णको पहिलो सफल आरोहण गरेका फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले दिएको जानकारीका आधारमा स्थानीयवासीले पदमार्गको खोजी गरेका थिए। मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङ
2: अनि बच्चाहरू हेर्न गयो, हेर्न जाँदाखेरि एउटा बुढो मान्छे आएको देखेँ, हात नमाएको मान्छे आएको देखेँ। देखेर हामीलाई आएर सत्य हात नमाएको मान्छे आएछ भनेपछि को रहेछ भनेर हामी हेर्न गयो। हेर्न जाँदाखेरि परिचय गरेर मौरी सहजोग हुनु रहेछ। अनि म त्यति भन्थे परिचय मात्रै गरेँ, दौडिँदै अफिसमा आएर मैले त्यति बेला आठ क्लासको अङ्ग्रेजीमा हिन्द अन्नपूर्ण भन्ने एउटा पाठ थियो, लेसन थियो, उहाँकै बारेमा पढाउनु खुसी हुनुभयो। खुसी भयो, खुसी हुनुभएर यहाँ हिमालचरको यात्रा वृत्तान्त उहाँले कथा कहानी कहनुभयो। तर दुईवटा कुरामा दुःख मान्नु भएको, उहाँले यो संसारको सबैभन्दा प्रथम हिमाल मानेर म चढेको थिएँ। म चढेको 3 वर्षपछि मात्र एभरेस्ट चढेको थियो। एभरेस्टको विकास कुन अवस्थामा पुगिसक्यो, अरू हिमाल कहाँ पुगिसके, तर यो हिमालको अहिलेसम्म त्यहाँसम्म पुग्ने पदमार्ग न त सरकारले बनाइदियो न त लोकल जनता अग्रसर भएर नै बनाए, यस कुरामा म दुःखी छु भनेर भन्नुभयो। त्यो उनको भनाइले हामीलाई छोयो।
0: समुद्री सतहदेखि 4,190 मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर जाने क्रममा अग्ला झरना, दुर्लभ वनस्पति, वन्यजन्तु तथा पञ्चकुण्ड ताल पनि मुख्य आकर्षण बनेका छन्। बेलायतमा सशस्त्र फौजभित्र हुन सक्ने यौन दुर्व्यवहार र आरोपको गैर सैनिक अदालतमा सुनवाई गर्न लिबरल डेमोक्रेट सांसदले ल्याएको प्रस्तावलाई संसदले अस्वीकार गरेको छ। अहिले फौजका कुनै पनि सदस्यलाई यौन अपराधको आरोप लगाउने व्यक्तिले सैनिक वा गैर सैनिक अदालतमा न्यायिक परीक्षण गर्ने विषयमा छनौट गर्न पाउँछन्। यसका लागि रक्षा मन्त्रीले निर्देश गर्न पाउँछन्। समुद्री सतहबाट 2,000 मिटरभन्दा माथि उचाइमा सुदूरपश्चिमको अछाममा रामारोशन स्काई रन हुने भएको छ। नेपाल एडभेन्चर रनिङ फेडरेसनको आयोजनामा असमको रामारोशन गाउँपालिकामा पहिलोपटक स्काई रनिङ असार 3 गते हुन लागेको हो। प्रसिद्ध पर्यटकीय तथा प्राकृतिक सम्पदाले परिपूर्ण रामारोशन क्षेत्रमा स्काई रनिङ हुने भएको छ। एडभेन्चर रनिङ फेडरेसनले नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलन गर्दै पहिलोपटक 28 किलोमिटरको स्काई रनिङ हुने जानकारी दिएको हो। महिला र पुरुष बीचको किताबमा
3: खबर यो PFBS गोर्खा रेडियो हो।

0: अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 76 वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको भूगोलमा पर्छ। 8000 मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मोरिस हर्जोग र लुई लसिनलको टोलीले अन्नपूर्णको शिखर चुमेको 3 वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनु भयो। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्धनका लागि लम्जुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ। पर्यटन विभागका अनुसार अघिल्लो 5 वर्षसम्म 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्तयाममा 4 समूहका 27 जनाले अनुमति लिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नु भएको छ। भदौ 24 गते को विद्रोहका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य ओली चुनावी अभियानका क्रममा सार्वजनिक भए पनि चुनावी नतिजापछि औपचारिक कार्यक्रममा जानुभएको थिएन। एमाले प्रचार विभाग प्रमुख निराज आचार्यले काठमाडौँमा गर्न लागेको सदस्यता नवीकरण तथा विस्तार सम्बन्धी कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने जानकारी दिनुभयो। माइतीघरको कार्की ब्याङ्कमा हुने कार्यक्रममा प्रदेश जिल्ला र प्रवास इन्चार्जलाई डाकिएको छ। पार्टीबाट आफै प्रधानमन्त्रीका दावेदार मानेर ओलीले आफ्नै चुनाव क्षेत्रमा पनि पराजय भोग्नु भएको थियो। पराजयपछि कतिपय बैठकमा ओलीले राजीनामाका लागि आफ्नै सचिवालयका सदस्यबाट सल्लाह पाउँदै आउनु भएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति कार्यक्रम सार्वजनिक गरेको छ।
1: प्रदेश प्रमुख दिलीराज भट्टले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासीको दीर्घकालीन सोचलाई अघि सारिएको छ। कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य सहित कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण र व्यवसायीकरणमा जोड दिइएको छ। गाउँ फर्केर व्यवसाय कृषि गर्न चाहनेलाई ब्याज अनुदान सहित रिटर्न टू भिलेज अभियान सञ्चालन गरिनेछ भने कृषि एप र कृषि एम्बुलेन्स सेवा विस्तार गरिने भएको छ। पर्यटनतर्फ पोखरालाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिनेछ। मुक्तिनाथ, दामोदर कुण्ड, देवघाट लगायत धार्मिक स्थल जोड्ने धार्मिक पर्यटन परिपथ विकास गरिने तथा पहिले घरदेश अनि परदेश र लेक टू लेक अभियान मार्फत आन्तरिक पर्यटन प्रवर्धन गरिने नीति लिएको छ। भारत र चीनबाट आउने पर्यटक संख्या 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्य पनि राखिएको छ। गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र सञ्चालन, घरेलु मदिरा ऐन कार्यान्वयन, औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन, साथै शिक्षा, स्वास्थ्य पूर्वाधार, खानेपानी र सिंचाईका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ।
0: राष्ट्रिय दलित पत्रकार संघ नेपालको अध्यक्षमा गोपाल बराइली निर्वाचित हुनुभएको छ। संघको दोस्रो महाधिवेशनबाट बराइलीको नेतृत्वमा 45 सदस्यीय कार्य समिति निर्वाचित भएको हो। संघको वरिष्ठ उपाध्यक्षमा गोर्खा पत्रकार लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार लगायत चुनिनु भएको छ। 45 सदस्यीय कार्य समितिमा 10 पछि मनोनित गरिने अध्यक्ष बराइलीले बताउनुभयो। फिफाले विश्वकप खेल्ने 48 राष्ट्रको अन्तिम टोलीको सूची सार्वजनिक गरेको छ।
2: 23 संस्करणको फिफा विश्वकप जुन 11 अमेरिका, मेक्सिको र क्यानाडामा हुँदैछ। सबै 48 राष्ट्रको अन्तिम टोलीमा रहेका खेलाड़ीको सूची सार्वजनिक भएको छ। 3 राष्ट्रमा आयोजना हुन लागेको फिफा विश्वकपमा अहिलेसम्मकै धेरै 104 खेल हुनेछन्। त्यसमा पहिलो पटक 48 राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् भने जम्मा 1248 खेलाड़ी यो विश्वकपका लागि घोषित टोलीमा छन्। फिफाका अनुसार यसअघि कम्तीमा पनि एकपटक फिफा विश्वकप खेलेका 357 खेलाड़ी यसपटक पनि विश्वकप खेल्ने टीममा छन्। यस्तै 891 खेलाड़ीहरू पहिलो पटक विश्व फुटबलको महाकुम्भको अनुभव लिनका लागि तयारी अवस्थामा छन्। विश्वकपमा घोषित टोलीमा रहेका मध्ये सबैभन्दा जेठा खेलाड़ी स्कटल्याण्डका क्रेग गोर्डन 43 वर्ष 162 दिन र सबैभन्दा कान्छा खेलाड़ी मेक्सिकोका गिल्बर्टो मोरा 17 वर्षका हुनुहुन्छ। यस्तै फिफा विश्वकप जितेका 22 खेलाड़ीहरू पनि यसपटक विश्वकप खेल्ने टीममा छन्। फुटबलको यो प्रतिष्ठित प्रतियोगितामा स्थापित स्टारहरूको पुनरागमनसँगै 4 नयाँ राष्ट्र पनि विश्वकपमा डेब्यू गर्ने तयारीमा छ। केप वर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक फिफा विश्वकपको अनुभव लिँदैछन्।
0: खबर यति नै नमस्कार म महेन्द्र
3: यो बीएफबीएस कुल खबर रेडियो हो।

0: राष्ट्रपा सभापति रवि लामिछानेले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा भेटवार्ता गर्दै हुनुहुन्छ। भारतको 5 दिने औपचारिक भ्रमणमा रहेका लामिछानेले चुनावपछि बनेको सरकारको नेतृत्व गरेका दलका नेताको हैसियतमा मोदीसँग भेट्न लाग्नु भएको हो। हिजो उहाँलाई भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा बाजागाजासहित स्वागत गरिएको छ। सभापति लामिछानेलाई भाजपा अध्यक्ष नितिन नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गर्नुभएको थियो। लामिछानेले हिजो नै भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्व अध्यक्ष अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहरा पनि सहभागी हुनुभयो। कंग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई अनुरोध गरिएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ। अवरुद्ध हुँदै आएको संसदको उपल्लो सदन राष्ट्रिय सभा बैठक आज निर्धारण भएको छ। राष्ट्रपा बाहेक सबै दलका सांसद मात्रै रहेको सभामा हिजो मन्त्रीबाहेक सबै सांसदले उठेर बैठक अवरोध गरेका थिए। निर्धारित कार्यसूची अनुसार अर्थमन्त्री डाक्टर स्वर्णिम बग्लेको प्रस्तावमा सांसदहरूले बजेटमाथि छलफल गर्ने कार्यसूची छ। 16 वर्ष अघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुलजार बन्दै गएको छ। 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविरबारे विक्रमसम्म 2067 धेरैलाई जानकारी थिएन। सन् 1950 अन्नपूर्णको पहिलो सफल आरोहण गरेका फ्रान्सेली आरोही मौरिस हर्जोगले दिएको जानकारीका आधारमा स्थानीयवासीले पदमार्गको खोजी गरेका थिए। म्याग्दीमा मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङ
1: हेलिकप्टर ल्यान्ड भयो। ल्यान्ड भएपछि अनि बच्चाहरू हेर्न गयो। हेर्न जाँदाखेरि एउटा बुढो मान्छे आएको देखेँ, हात नभएको मान्छे आएको देखेँ। देखेर हामीलाई आएर सत्य हात नभएको मान्छे आएछ भनेपछि को रहेछ भनेर हामी हेर्न गयौँ। हेर्न जाँदाखेरि परिचय गरेर मौरिस हर्जोग हुनुहुँदो रहेछ। अनि म त्यति भन्थेँ परिचय मात्रै गरेँ अनि दौडिँदै अफिसमा आएर म त्यति बेला आठ क्लासको अङ्ग्रेजीमा हिन्द अन्नपूर्ण भन्ने एउटा पाठ थियो, लेसन थियो, उहाँकै बारेमा पढाउनु खुसी हुनुभयो। खुसी भयो, खुसी हुनुभयो र यहाँ हिमालचरको यात्रा वृत्तान्त उहाँले कहानी कहनुभयो। तर दुईवटा कुरामा दुःख मान्नुभयो, उहाँले यो संसारको सबैभन्दा प्रथम हिमाल मानेर म चढेको थिएँ। म चढेको 3 वर्षपछि मात्र एभरेस्ट चढेको थियो। एभरेस्टको विकास कुन अवस्थामा पुगिसक्यो, अरू हिमाल कहाँ पुगिसकेँ, तर यो हिमालको अहिलेसम्म त्यहाँसम्म पुग्ने पदमार्ग न त सरकारले बनाइदियो न त लोकल जनता अग्रसर भएर नै बनाए, यस कुरामा म दुःखी छु भनेर उहाँले भन्नुभयो। त्यो उनको भनाइले हामीलाई छोयो।
0: समुद्री सतहदेखि 4190 मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर जाने क्रममा अग्ला झरना, दुर्लभ वनस्पति, वन्यजन्तु तथा पञ्चकुण्ड ताल पनि मुख्य आकर्षण बनेका छन्। तनहुँको दमलीमा मकैको खोस्ता उपयोग गर्ने तालिम दिन थालिएको छ। जनभावना, नेवा खल, मिसा पुच, दमौली र ब्यास नगरपालिका 3 नम्बर वडा कार्यालयको सहयोगमा 5 दिने तालिममा 40 जना महिला सहभागी छन्। ब्यास नगरपालिकाका पूर्व प्रमुख तारा प्रसाद श्रेष्ठले सिपलाई आय आर्जनसँग जोड्न सके तालिमको उपलब्धि देखिने बताउनु भयो। सचिव सरिता श्रेष्ठले आमा समूह, टोल विकास संस्था तथा पुत्रका सदस्यहरूबाट छनौट गरी तालिम दिन थालिएको बताउनु भयो। यही जेठ 23 गतेसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहनु भएको छ। बेलायतमा सशस्त्र फौजका सदस्यबाट हुन सक्ने यौन दुर्व्यवहारका आरोपको गैर सैनिक अदालतमा सुनवाई गर्न आएको प्रस्तावलाई संसदले अस्वीकार गरेको छ। अहिले फौजका कुनै पनि सदस्यलाई यौन अपराधको आरोप लगाउने व्यक्तिले सैनिक वा गैर सैनिक अदालतमा न्यायिक परीक्षण गर्ने विषयमा छनौट गर्न पाउँछन्। यसका लागि रक्षा मन्त्रीले निर्देश गर्ने गर्दछन्। सशस्त्र फौज विधेयकमा संशोधनको माग राखेर लिबरल डेमोक्रेट जेम्स म्याकिलेयरले संशोधनको प्रस्ताव राख्नु भएको थियो।
2: Sexual offences and domestic abuse are not matters of military discipline. They are serious criminal matters. Where they occur in the United Kingdom, there is no compelling reason why investigation and prosecution should default to a separate system. Amendment 90 would remove that ambiguity. It would give victims clarity, and it would demonstrate that justice for individuals takes precedent over institutional processes.
0: युक्रेनमा रुसी क्षेपास्त्र र ड्रोन हमलामा मारिनेको संख्या 22 पुगेको छ। डिनिप्रोमा 8 वर्षीय बालक र उनकी आमा समेतको शव भेटिएको अधिकारीहरूले बताएका छन्। यसअघि राष्ट्रपति जेलेन्स्कीले रुसबाट राति थप आक्रमण हुन सक्ने बताउनु भएको थियो। नमस्कार।
3: PFBS Gorkha Radio Home.

0: राष्ट्रसङ्घीय महासभाको 81औं अधिवेशन अन्तर्गत प्रथम समिति निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षाको अध्यक्षमा नेपाल निर्वाचित भएको छ। प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राष्ट्रदूत लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले उक्त जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नियोग नेपाली नियोगले जनाएको छ। समितिले निशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नु भएको छ। भदौ 24 गतेको विद्रोहका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य ओली चुनावी अभियानका क्रममा सार्वजनिक भए पनि चुनावी नतिजापछि औपचारिक कार्यक्रममा जानु भएको थिएन। एमाले प्रचार विभाग प्रमुख निराज आचार्यले काठमाडौँमा गर्न लागि सदस्यता नवीकरण र विस्तार सम्बन्धी कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने जानकारी दिनुभयो। माइतीघरको कार्की ब्याङ्केटमा हुने कार्यक्रममा प्रदेश जिल्ला र प्रवास इन्चार्जलाई डाकिएको छ। पार्टीबाट आफै प्रधानमन्त्रीका दावेदार मानेर ओलीले आफ्नै चुनाव क्षेत्रमा पनि पराजय भोग्नु भएको थियो। सो पराजयपछि कतिपय बैठकमा ओलीले राजीनामाका लागि आफ्नै सचिवालयका सदस्यबाट सल्लाह पाउँदै आउनु भएको छ। काठमाडौँमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने राष्ट्रिय जेएनजी नागरिक अभियानका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कालापानी, लिपुलेक र लिम्प्याधुरा नेपाली भूमि फिर्ता गर्ने माग सम्बन्धी नारा लगाउँदै उनीहरू लैनचौर पुगेका थिए। दूतावासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरले चारजनालाई नियन्त्रणमा लिएको हो। उत्तर पश्चिमी सीमा विवादका बीच प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिका बेला दूतावास अगाडि प्रदर्शन भएका हुन्। मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्।
1: मृत्यु हुने मध्ये 65% भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षको सुरुवाती वर्ष मुस्ताङमा लेक लागेर आर्थिक वर्ष 2078-79 6 जना, आर्थिक वर्ष 79-80 12 जना, 80-81 14 जना, 81-82 13 जना र चालू आर्थिक वर्षको 82-83 जेठ 15 सम्म 13 जना गरेर 58 जना पर्यटकले ज्यान गुमाएको प्रहरी निरीक्षक सन्तोष पस्यालले जानकारी दिनुभएको छ। उच्च हिमाली क्षेत्रमा उकालो उक्लिँदै गर्दा अक्सिजनको मात्रा कम भएर लेक लाग्ने समस्या हुने गर्छ।
0: युक्रेनी सेनाका सदस्यले रुस विरुद्धको लडाईँका लागि बेलायतका समेत विशेषज्ञबाट युद्ध सम्बन्धी मानसिक स्वास्थ्यको तालिम लिन थालेका छन्। युक्रेनमै मानसिक स्वास्थ्य क्षेत्रमा पृष्ठभूमि रहेकालाई समेत तालिममा सामेल गराइएको छ। थप जानकारी टम साबल्सबाट।
2: It's an innovative approach, working with many Ukrainians who've had a career in psychology before the war began, now able to spot and signpost symptoms of trauma, anxiety and more. Here's what one of them had to say.
3: The main problem is, back in Ukraine, psychology is still developing, and not all soldiers perceive this science of psychology very seriously. But those that were provided the help accept it very positively.
2: The dangers of war can't be replicated here, so instructors like Lieutenant Colonel Amos Sims use high wires to evoke involuntary emotions like fear, teaching students how to spot and manage them.
4: So you've got the physical challenge, levels of arousal. It's about a range of mental resilience strategies.
0: Operation Interflex अन्तर्गत युक्रेनी सेनाले बेलायतका विभिन्न सैनिक इलाकामा प्रत्यक्ष लडाईँको तालिम लिँदै आएका थिए। महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल बङ्गलादेशी टोलीसँग भेट्न लागेको छ। भारतको गोवा पण्डित जवाहरलाल नेहरू रङ्गशालामा दिउँसो 4 बजे खेल सुरु हुनेछ। सन् 2010 आयोजना हुँदै आएको यस च्याम्पियनसिपको करिब 16 वर्षको यात्रामा नेपाल सदैव सेमिफाइनलमा पुगेको छ। यस अवधिमा कैयौँ पटक उपविजेता बन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन। विगत 5 वर्ष यता नेपाल बङ्गलादेशसँग पराजित हुँदै आएको छ। पछिल्लो तथ्याङ्क अनुसार जम्मा 13 खेलमध्ये नेपालले 6 खेलमा विजय हासिल गर्दा बङ्गलादेशले 5 खेलमा जित हासिल गरेको छ। 2 खेल बराबरीमा टुङ्गिएको छ। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन नेउपानेले बङ्गलादेश विरुद्ध आफ्नो टोली शारीरिक र मानसिक रूपमा बलियो भएको बताउनुभयो। हालै टोलीमा आबद्ध भएकी मिडफिल्डर प्रीति राईको आगमनले टोलीको मनोबल थप उच्च भएको मुख्य प्रशिक्षक नेउपानेको भनाइ छ। विभिन्न 6 राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल, बङ्गलादेश, भारत र भुटानले सेमिफाइनल यात्रा तय गरेका छन्। प्रतियोगितामा श्रीलङ्का र मालदिव्स भने समूह चरणबाटै बाहिरिएका छन्। BFPS गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै।

0: रासोपा सभापति रवि लामिछानेले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा भेटवार्ता गर्दै हुनुहुन्छ। भारतको 5 दिने औपचारिक भ्रमणमा रहेका लामिछानेले चुनावपछि बनेको सरकारको नेतृत्व गरेको दलका नेताको हैसियतमा मोदीसँग भेट्न लाग्नु भएको हो। हिजो उहाँलाई भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा बाजागाजासहित स्वागत गरिएको छ। सभापति लामिछानेलाई भाजपा अध्यक्ष नितिन नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गर्नुभएको थियो। लामिछानेले हिजो नै भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्व अध्यक्ष अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै रासोपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुभयो। सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपछि राष्ट्रिय किताबखानामा निस्सा लिन बहालवाला तथा अवकाश प्राप्त कर्मचारीको भीड़ लाग्न थालेको पाइएको छ। सम्पत्ति छानबिन आयोगले उपसचिव वा सुभन्दा माथिल्लो निकायका अवकाश प्राप्त र बहालवाला कर्मचारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो, तर किताबखानाले निस्सा लिन कार्यालय आउन नपर्ने सूचना जारी गरेको छ। व्हाट्सएपबाट सेवा दिइरहेको तर 24 घण्टाभित्र प्रत्युत्तर नपाएमा पुनः पठाउन पनि महानिर्देशक श्रवण कुमार पोखरेलले आग्रह गर्नुभएको छ। पोखरेलका अनुसार सम्पत्ति विवरण खुलाउन तलबको निशा माग्ने माग बढेपछि सार्वजनिक विदाका दिनमा समेत कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ। अवरुद्ध हुँदै आएको संसदको उपल्लो सदन राष्ट्रिय सभा बैठक आज निर्धारण भएको छ। रासोपा बाहेक दलका सांसद मात्रै रहेको सभामा हिजो मन्त्री बाहेक सबै सांसदले उठेर बैठक अवरुद्ध गरेका थिए। निर्धारित कार्यसूची अनुसार अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा सांसदहरूले बजेटमाथि छलफल गर्ने कार्यसूची छ। तनहुँको दमौलीमा मकैको खोस्टा उपयोग गर्ने तालिम दिन थालिएको छ। जनभावना, नेवाखल, मिसा, पुचा, दमौली र ब्यास नगरपालिका 3 वडा कार्यालयको सहयोगमा 5 दिने तालिममा 40 जना महिला सहभागी छन्। ब्यास नगरपालिकाका पूर्व प्रमुख तारा प्रसाद श्रेष्ठले सिपलाई आय आर्जनसँग जोड्न सके तालिमको उपलब्धि देखिने बताउनु भयो। सचिव सरिता श्रेष्ठले आमा समूह, टोल विकास संस्था तथा पुचाका सदस्यहरूबाट छनौट गरी तालिम दिन थालिएको बताउनु भयो। यही जेठ 23 गतेसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहनु भएको छ। बेलायतमा सशस्त्र फौजका सदस्यमाथि लाग्न सक्ने यौन दुर्व्यवहारका आरोपको गैर सैनिक अदालतमा सुनवाई गर्न आएको प्रस्तावलाई संसदले अस्वीकार गरेको छ। अहिले फौजका कुनै पनि सदस्यलाई यौन अपराधको आरोप लगाउने व्यक्तिले सैनिक वा गैर सैनिक अदालतमा न्यायिक परीक्षण गर्ने विषयमा छनौट गर्न पाउँछन्। यसका लागि रक्षा मन्त्रालयले निर्देश गर्न पाउँछन्। सशस्त्र फौज विधेयकमा संशोधनको माग राखेर लिबरल डेमोक्रेट जेम्स मेकलियरले संशोधनको प्रस्ताव राख्नु भएको थियो।
1: Sexual offences and domestic abuse are not matters of military discipline. They are serious criminal matters. Where they occur in the United Kingdom, there is no compelling reason why investigation and prosecution should default to a separate system. Amendment 90 would remove that ambiguity. It would give victims clarity, and it would demonstrate that justice for individuals takes precedent over institutional processes.
0: युक्रेनमा रुसी क्षेपास्त्र र ड्रोन हमलामा मारिनेको संख्या 22 पुगेको छ। डिनिप्रोमा 8 वर्षीय बालक र उनकी आमा समेतको शव भेटिएको अधिकारीहरूले बताएका छन्। यसअघि राष्ट्रपति जेलेन्स्कीले राति थप आक्रमण हुन सक्ने बताउनु भएको थियो। फिफाले विश्वकप खेल्ने 48 वटै राष्ट्रको अन्तिम टोलीको सूची सार्वजनिक गरेको छ।
2: 23 औं संस्करणको फिफा विश्वकप जुन 11 देखि अमेरिका, मेक्सिको र क्यानाडामा हुँदैछ। सबै 48 राष्ट्रको अन्तिम टोलीमा रहेका खेलाड़ीको सूची सार्वजनिक भएको छ। 3 राष्ट्रमा आयोजना हुन लागेको फिफा विश्वकपमा अहिलेसम्मकै धेरै 104 खेल हुनेछन्। त्यसमा पहिलो पटक 48 राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् भने जम्मा 1248 खेलाड़ी यो विश्वकपका लागि घोषित टोलीमा छन्। फिफाका अनुसार यसअघि कम्तीमा पनि एकपटक फिफा विश्वकप खेलेका 357 खेलाड़ी यसपटक पनि विश्वकप खेल्ने टीममा छन्। यस्तै 891 खेलाड़ीहरू पहिलो पटक विश्व फुटबलको महाकुम्भको अनुभव लिनका लागि तयारी अवस्थामा छन्। विश्वकपमा घोषित टोलीमा रहेका मध्ये सबैभन्दा जेठा खेलाड़ी स्कटल्याण्डका क्रेग गोर्डन 43 वर्ष 162 दिन र सबैभन्दा कान्छा खेलाड़ी मेक्सिकोका गिल्बर्टो मोरा 17 वर्षका हुनुहुन्छ। यस्तै फिफा विश्वकप जितेका 22 खेलाड़ीहरू पनि यसपटक विश्वकप खेल्ने टीममा छन्। फुटबलको यो प्रतिष्ठित प्रतियोगितामा स्थापित स्टारहरूको पुनरागमनसँगै 4 नयाँ राष्ट्र पनि विश्वकपमा डेब्यू गर्ने तयारीमा छ। केप वर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक फिफा विश्वकपको अनुभव लिँदैछन्।
0: महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा आज नेपाली नेपाल बङ्गलादेशी टोलीसँग भेट्न लागेको छ। भारतको गुवामा खेल हुँदैछ। खबर यति नै। नमस्कार।

0: दिगो विकास लक्ष्यका लागि राष्ट्र संघीय एजेन्सीहरूले कम विकसित मुलुकमा दिइरहेको सहायता निरन्तर राख्न नेपालले अनुरोध गरेको छ।
1: न्युयोर्कमा रहेको नेपाली नियोगका उपप्रमुख ज्ञान मगरले कार्यान्वयनमा रहेका परियोजनाको मूल्याङ्कन र निगरानी बढाउन भन्नुभएको हो।
2: The LDC group encouraged the UN system to intensify support for implementing the 6 priority areas of the Doha Program for Action to accelerate progress towards the sustainable development goals. To maximize impact, DPOA priorities should be systematically integrated into UN sustainable development cooperation frameworks with strengthened coordination, monitoring and accountability across the UN system while ensuring UN's RLS is well-resourced to advance coherent and effective delivery for LDCs.
1: जलवायु डिजिटल प्रविधिका क्षेत्रमा विकासशील मुलुकहरूलाई सहायता चाहिएको उहाँको भनाइ छ। विभिन्न घटनाका कारण कम विकसित मुलुकहरू नै धेरै प्रताडित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
2: LDCs remain the farthest behind, accounting for 14% of the global population, but only 1.3% of global GDP and less than 1% of global merchandise exports. Nearly one-third of people in LDCs continue to live in extreme poverty, and the gains achieved over previous decades have been reversed by successive global crises. These realities demand stronger and more coordinated action by the United Nations system.
1: नेपालले यसै वर्ष विकासशील राष्ट्रमा उन्नति हुने कार्यतालिका परसार्न राष्ट्रसङ्घमा अनुरोध गरिसकेको छ।
0: राष्ट्रसङ्घीय महासभाको 81 अधिवेशन अन्तर्गत प्रथम समिति निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षाको अध्यक्षमा नेपाल निर्वाचित भएको छ। प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ। वहाँले पाएको जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नियोगले जनाएको छ। निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। बजेटको अन्तिम तयारीका बेला लुम्बिनी प्रदेश सरकारले मन्त्री फेर्ने भएको छ। केन्द्रबाट राजीनामाको निर्देशन आएको मध्ये नेकपा एमालेका मन्त्रीहरूले आज बिहानै राजीनामा दिएका हुन्। एमालेबाट मन्त्रीहरू रहेका भूमेश्वर ढकाल, दिनेश पन्थी, खेम सारो मगर र सीता शर्मा चौधरीले राजीनामा दिनुभएको हो। कांग्रेसले पूर्व सहमति अनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ। जेठको पहिलो साता नै मन्त्री फेर्ने प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैसाथ सरकार पुनर्गठन गर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो। हाल लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेत नारायण आचार्य बाहेक एमालेका चारजना मन्त्री छन्। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ। यसलाई नीति कार्यक्रममा पनि प्रमुखताका साथ उल्लेख गरिएको छ। तर कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले 3 मन्त्री पाउने र अर्को दलले 4 मन्त्री लिने यसअघिकै मौखिक सहमति भएकाले एमाले चारैजना मन्त्री फेरेर पुनः चारजना नै पठाउन लागेको बताइएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रासोपा सभापतिको भारत भ्रमणका बीच काठमाण्डु र दिल्लीमा सुनिएका अप्रिय गडाङगुडुङका आवाज सुनेको बताउनु भएको छ। रासोपा सभापति रवि लामिछाने भारतमा रहेका बेला डाक्टर भट्टराईले नेपाललाई हेर्ने भारतको परम्परागत सोच र नेपालमा सिक्किमीकरणको सोचको द्वन्द दोहोरिन लागेको संकेत गर्नुभएको हो। दुई देशका राजधानीमा सुनिएका प्रिय आवाज कस्ता हुन् भन्ने डाक्टर भट्टराईले खोल्नु भएको छैन। दुई देशका इतिहास देखिका समस्या समाधान गर्न बनेको एजीपी प्रतिवेदन मृत्यु सयमा छटपटाएको उहाँको भनाइ छ। सरकारले 23 समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सार्वजनिक गरेको छ। आज भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विवरण सार्वजनिक गरेको हो। समितिले सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनाभिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा खबर गर्न अनुरोध समेत गरेको छ। समितिले सञ्चालकहरूलाई सम्बन्धित सहकारीको दायित्व, फरफारक, ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिँदै बचत फिर्ता र दायित्व व्यवस्थापनमा समितिसँग समन्वय गर्न भनेको छ। मुस्ताङमा पछिल्लो 5 वर्षमा लिक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्।
3: मृत्यु हुने मध्ये 65% भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षको शुरूआती वर्ष मुस्ताङमा लेक लागेर आर्थिक वर्ष 2078-79 6 जना, आर्थिक वर्ष 79-80 12 जना, 80-81 14 जना, 21

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपछि राष्ट्रिय किताबखानामा निस्सा लिन बहालवाला तथा अवकाशप्राप्त कर्मचारीको भीड़ लाग्न थालेको छ। सम्पत्ति छानबिन आयोगले उपसचिव वा सोभन्दा माथिल्लो निकायका अवकाशप्राप्त र बहालवाला कर्मचारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो, तर किताबखानाले निस्सा लिन कार्यालय आउन नपर्ने सूचना जारी गरेको छ। वाट्सएपबाट सेवा दिइरहेको तर 24 घण्टाभित्र प्रत्युत्तर नपाएमा पुनः पठाउन पनि महानिर्देशक सबर्ण पोखरेलले आग्रह पोखरेलका अनुसार सम्पत्ति विवरण खुलाउन तलबको निस्सा माग्ने माग बढेपछि सार्वजनिक विदाका दिनमा समेत कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ। बजेटको अन्तिम तयारीका बेला लुम्बिनी प्रदेश सरकारले मन्त्री फेर्ने भएको छ। केन्द्रबाट राजीनामाको निर्देशन आएको भन्दै नेकपा एमालेका मन्त्रीहरूले आज बिहानै राजीनामा दिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारूले राजीनामा दिनुभएको हो। जेठको पहिलो साता नै मन्त्री फेर्ने प्रयास भए पनि पूर्व सहमति अनुसार कांग्रेसले मुख्यमन्त्री सहित एकैसाथ सरकार पुनर्गठन गर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो। हाल लुम्बिनी प्रदेश यसमा मुख्यमन्त्री चेतनारायण आचार्य बाहेक एमालेका 4 जना मन्त्री छन्। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 4 मन्त्रालय कायम गर्ने निर्णय यस अघि नै गरिसकेको छ, तर कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले 3 मन्त्री पाउने र अर्का दलले 4 मन्त्री लिने यस अघिकै मौखिक सहमति भएकाले एमाले 4 जना मन्त्री फेरेर पुनः 4 जना नै पठाएको हो। अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 76 वर्ष पूरा भएको छ।
4: म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण 4 नार्स्याङको भूगोलमा पर्छ। 8000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लसिनलको टोलीले अन्नपूर्ण शिखर चुमेको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनु भयो। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुक तर्फको आधार शिविरतर्फ दौड़ प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्धनका लागि लमजुङको दुर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ। पर्यटन विभागका अनुसार पछिल्लो 5 वर्षसम्म 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्ष वसन्तयाममा 4 समूहका 27 जनाले अनुमति लिएका थिए।
3: महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा आज नेपाल बंगलादेशी टोलीसँग भिन्न लागेको छ। भारतको गोवा पण्डित जवाहरलाल नेहरू रंगशालामा दिउँसो 4 बजे खेल शुरू हुनेछ। च्याम्पियनसिपको करिब 16 वर्षको यात्रामा नेपाल सदैव सेमी फाइनलमा पुगेको छ। यस अवधिमा कैयौं पटक उपविजेता बन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन। विगत 5 वर्ष यता नेपाल बंगलादेशसँग पराजित हुँदै आएको छ। जम्मा जम्मी 13 खेलमध्ये नेपालले 6 खेलमा विजय हासिल गर्दा बंगलादेशले 5 खेलमा जित हासिल गरे। यसै गरी 2 खेल बराबरीमा टुङ्गिएको छ। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन नेउपानीले बंगलादेश विरूद्ध आफ्नो टोली शारीरिक मानसिक रूपमा बलियो भएको बताउनुभयो। आफ्नै टोलीमा आबद्ध भएकी मिडफिल्डर प्रीति राईको आगमनले टोलीको मनोबल थप उच्च भएको मुख्य प्रशिक्षक नेउपानेको भनाइ छ। विभिन्न 6 राष्ट्र सहभागी च्याम्पियनशीपमा नेपाल, बंगलादेश, भारत र भूटानले सेमी फाइनलमा यात्रा तय गरेका छन्। प्रतियोगितामा श्रीलंका र मालदिव्स पनि समचरणबाट बाहिरिएका छन्। दिगो विकास लक्ष्यका लागि राष्ट्रसंघीय एजेन्सीहरूले कम विकसित मुलुकमा दिइरहेको सहायता निरन्तर राख्न नेपालले अनुरोध गरेको छ।
4: न्यूयोर्कमा रहेको नेपाली नियोगका उपप्रमुख ज्ञान मगरले कार्यान्वयनमा रहेका परियोजनाको मूल्याङ्कन र निगरानी बढाउन भन्नुभएको हो।
5: The LDC group encouraged the UN system to intensify support for implementing the 6 priority areas of the Doha Program for Action to accelerate progress towards the sustainable development goals. To maximize impact, DPOA priorities should be systematically integrated into UN Sustainable Development Cooperation frameworks with strengthened coordination, monitoring and accountability across the UN system while ensuring WEAD's RLS is well-resourced to advance coherent and effective delivery for LDCs.
4: जलवायु डिजिटल प्रविधिका क्षेत्रमा विकासशील मुलुकहरूलाई सहायता चाहिएको उहाँको भनाइ छ। विभिन्न घटनाका कारण कम विकसित मुलुकहरू नै धेरै प्रताडित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
5: LDCs remain the furthest behind accounting for 14% of the global population, but only 1.3% of global GDP and less than 1% of global merchandise exports. Nearly one-third of people in LDCs continue to live in extreme poverty, and the gains achieved over previous decades have been reversed by successive...
3: अहिलेसम्मका खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: एमाले अध्यक्ष केपी ओलीले अबको आन्दोलनमा तयारीकोमा जुटिहाल्ने उद्घोष गर्नुभएको छ। चुनावपछि आज पहिलोपटक पार्टीको सार्वजनिक कार्यक्रममा भाग लिएका ओलीले चुनावको परिणामलाई कृत्रिम नतिजा भन्दै अरू दलसँग मिलेर आन्दोलनमा जाने उद्घोष गर्नुभएको हो।
1: चुनावको जस्तो नकारात्मक नतिजा आयो त्यसबाट हामीले शिक्षा लिनुपर्ने, यो नतिजा अन्तिम नतिजा यथार्थ नतिजा होइन, यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ। यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्नु जरुरी छ र आफूलाई तयार गर्नसँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ। त्यस्ता कुराहरूलाई विश्लेषण गरेर दरो उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ र त्यसका विरुद्धमा सङ्घर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नु पर्दछ। यसका निम्ति हाम्रो पार्टी एकताबद्ध हुन जरुरी छ। पहिले
0: बजेटको अन्तिम तयारीमा रहेका बेला लुम्बिनी प्रदेश सरकारले मन्त्री फेर्ने भएको छ। केन्द्रबाट राजीनामाको निर्देशन आएको भन्दै नेकपा एमालेका मन्त्रीहरूले आज बिहानै राजीनामा दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारूले राजीनामा दिनुभएको हो। जेठको पहिलो साता नै मन्त्री फेर्ने प्रयास भए पनि पूर्व सहमति अनुसार काँग्रेसले मुख्यमन्त्रीसहित एकैसाथ सरकार फेर्नु पर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो। हाल लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य बाहेक एमालेका चारजना मन्त्री छन्। लुम्बिनी प्रदेश सरकारले साउन एकदेखि आठ मन्त्रालय कायम गर्ने निर्णय गरिसकेको छ। तर काँग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले तीन मन्त्री पाउने र अर्को दलले चार मन्त्री लिने यसअघि मौखिक सहमति भएकाले एमाले चारैजना मन्त्री फेरेर पुनः चारजना नै पठाउन लागेको हो। अन्नपूर्ण प्रथम हिमालय आरोहण भएको 76 वर्ष पूरा भएको छ।
2: म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8,091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण 4 नार्च्याङको भूगोलमा पर्छ। 8,000 मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लसिनलको टोलीले अन्नपूर्ण शिखर चुमेको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनु भयो। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा कान्द्रुकतर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्धनका लागि लमजुङको दुर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ। पर्यटन विभागका अनुसार पछिल्लो 5 वर्षसम्म 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्ष वसन्तयाममा 4 समूहका 27 जनाले अनुमति लिएका थिए।
0: सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपछि राष्ट्रिय किताबखानामा निसा लिन बहालवाला र अवकाश प्राप्त कर्मचारीको भिड लाग्न थालेको छ। सम्पत्ति छानबिन आयोगले उपसचिव र त्योभन्दा माथिल्लो दर्जाका अवकाश प्राप्त र बहालवाला कर्मचारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो। तर किताबखानालाई निस्ता लिन कार्यालय आउन नपर्ने सूचना जारी गरेको छ। व्हाट्सएपबाट सेवा दिइरहेको तर 24 घण्टाभित्र प्रत्युत्तर नपाएमा पुनः पठाउन पनि महानिर्देशक श्रवण पोखरेलले आग्रह गर्नुभएको छ। पोखरेलका अनुसार सम्पत्ति विवरण खुलाउन तलबको निस्ता माग्ने माग बढेपछि सार्वजनिक विदाका दिनमा समेत कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ। महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल बंगलादेशी टोलीसँग भिड लागेको छ। भारतको गोवा पण्डित जवाहरलाल नेहरू रंगशालामा दिउँसो 4 बजे खेल सुरु हुनेछ। च्याम्पियनसिपको करिब 16 वर्षको यात्रामा नेपाल जहिले पनि फाइनलमा पुगेको छ। यो अवधिमा कैयौं पटकको विजेताभन्दा नेपाली प्रतियोगिताको उपाधि जित्न सकेको छैन। विगत 5 वर्ष यता नेपाल बंगलादेशसँग पराजित हुँदै आएको छ। जम्मा जम्मी 13 खेलमध्ये नेपालले 6 खेलमा विजय हासिल गर्दा बंगलादेशले 5 खेल जितेको छ। त्यस्तै 2 खेल बराबरीमा टुङ्गिएको छ। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले बंगलादेश विरूद्ध आफ्नो टोली शारीरिक र मानसिक रूपमा बलियो भएको बताउनु भएको छ। हालै टोलीमा आबद्ध भएकी मिडफिल्डर प्रीति राईको आगमनले टोलीको मनोबल थप उच्च भएको मुख्य प्रशिक्षक न्यौपानेको भनाइ छ। 6 राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भारत र भूटानले सेमिफाइनल यात्रा तय गरेका छन्। प्रतियोगितामा श्रीलंका र मालदिव्स समूह चरणबाटै बाहिरिएका छन्। जापानले नागडुङ्गा सुरुङ निर्माणका लागि थप 5.5 अर्ब ऋण दिने भएको छ। अर्थ मन्त्रालयमा आज थप ऋण सहायता उपलब्ध गराउने सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरुले हस्ताक्षर गर्नुभएको हो। नागडुङ्गा सुरुङ निर्माणका लागि जापान सरकारले 2016 डिसेम्बरमा 16.63 अर्ब येन नेपाललाई उपलब्ध गराउने सम्झौता गरेको थियो।
3: यो PFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। भारत भ्रमणमा रहेका लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ताको तस्विर आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ। मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने इच्छालाई स्वागत गर्ने बताउनु भएको छ। दुई मुलुक बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकारी गर्न तत्पर रहेको मोदीले लेख्नु भएको छ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि जेठ 18 गते भारत प्रस्थान गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले अब आन्दोलनको तयारीमा जुट्ने उद्घोष गर्नुभएको छ। चुनावपछि आज पहिलो पटक पार्टीको सार्वजनिक कार्यक्रममा भाग लिएका ओलीले चुनावको परिणामलाई कृत्रिम नतिजा भन्दै अरू दलसँग समेत मिलेर आन्दोलनमा जाने उद्घोष गर्नुभएको हो।
4: चुनावको जस्तो नकारात्मक नतिजा आयो त्यसबाट हामीले शिक्षा लिनुपर्ने, यो नतिजा अन्तिम नतिजा यथार्थ नतिजा होइन, यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ। यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्नु जरुरी छ र आफूलाई तयार गर्न सँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ। यस्ता कुराहरूलाई विश्लेषण गरेर दर उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ र त्यसका विरुद्धमा सङ्घर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नु पर्दछ। यसका निम्ति हाम्रो पार्टी एकताबद्ध हुन जरुरी छ। पहिले
3: ओलीले जेएनजी आन्दोलनपछि अरू दलले साथ नदिँदा बाध्य भएर चुनावमा जानु परेको बताउनु भएको छ।
4: हामीले आन्दोलनमा जाने कुरा गरेका थियौँ तर हामी एक्लै पर्यो, अरू शक्तिहरूले ती कुराहरूलाई बुझ्न नसक्दा र तत्काल भर्खर उठिरहेको मनोबलका साथ हामीले मात्रै यी चिजहरूलाई रोक्न सक्ने अवस्था भएन। जुन तहको व्यापक र गम्भीर गहिरो षड्यन्त्र थियो त्यो षड्यन्त्र तत्काल हामी एक्लैले पराजित गर्न सकेनौ, त्यसकारण आजको परिस्थिति आएको हो। यता निर्वाचन घोषणा गरिदिइसक्यो, मनोनयन भनिदिइसक्यो र हामी मात्रै एक्लिएर टुक्रुक्क पर बस्न सक्दैनथ्यौ। यो कुरा बुझेर नै उनीहरूले फागुन 21 जुलाई नै निर्वाचनको समय घोषणा गरे। यी सबै कुरा बुझ्दा सजिलै छ तर कसो कसो बुझ्न गाह्रो, अरू पार्टीले त बुझ्दै बुझेन, हाम्रै पार्टीमा पनि कतिपय अन्यहरू रह्यो के हो भन्ने कुरा।
3: नेतृत्व परिवर्तनका कुरा गर्ने नेताहरूमाथि आक्रोश पोख्दै ओलीले सुरक्षा निकायले साथ नदिँदा जेएनजीको ध्वंस रोक्न नसकेको तर्क पनि गर्नुभएको छ।
4: विरोधीले कत्रो हमला गरेका छ, कसरी हमला गरेको छ त्यो कुरा नबुझ्ने अनि आफै आफ्नै आत्मवर्षना आफैले के गरियो कमी गरियो भनेर भर्सना गर्ने, केही पाइएन भने शिर चाहिँ काटेर टेबलमा राखिदियो भने शिर बिनाको भयो भनेदेखि हाम्रो पार्टी मजाले अगाडि बढ्छ कुद्छ भन्ने भ्रम पाल्ने, अन्यलमा पर्न आत्मभर्सना गर्न हाम्रै कमजोरी हो, हामी नै अगति लाउँ, हाम्रा घर जलाएको ठिकै हो, हामीले घर जलाएको किन रोक्न सकेनौँ, यस्ता कुरा गरेर हुन्छ? हामीले सिंहदरबार जलाउँदा किन रोक्न सकेनौँ, सेनाले रोक्न सकेन अनि हामी के गरेर रोक्छौँ, के गरेर रोक्छौँ? हामी राज्य संयन्त्रले रोक्न सकेन त हामी कसरी रोक्छौँ? हामीसँग जो राज्य संयन्त्र थियो त्यो राज्य संयन्त्र नै निरीह भयो, त्यस्तो अवस्थामा हामीले मात्रै रोक्न सक्ने कुरा भएन।
3: बजेटको अन्तिम तयारीका बेला लुम्बिनी प्रदेश सरकारले मन्त्री फेर्ने भएको छ। केन्द्रबाट राजीनामाको निर्देशन आएको भन्दै नेकपा एमालेका मन्त्रीहरूले आज बिहानै राजीनामा दिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारूले राजीनामा दिनुभएको हो। जेठको पहिलो साता नै मन्त्री फेर्ने प्रयास भए पनि पूर्व सहमति अनुसार कांग्रेसले मुख्यमन्त्री सहित एकैसाथ सरकार पुनर्गठन गर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो। हाल लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य बाहेक एमालेका चार मन्त्री छन्। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ तर काँग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले 3 मन्त्री पाउने र अर्को दलले 4 मन्त्री लिने यसअघिकै मौखिक सहमति भएकाले एमाले चारैजना मन्त्री फेरेर फेरि 4 जना नै पठाउन लागेको हो। दिल्लीको मालवीय नगरमा रहेको एउटा होटलमा आग लागि हुँदा 21 जनाको ज्यान गएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार दिल्लीको मालवीय नगरको फ्लोरिस्ट होटलमा आग लागि भएको हो। मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिक पनि छन्। मृतकको संख्या यकिन भइसकेको छैन। दिल्ली अग्नि सेवा र स्थानीयवासीका अनुसार मालवीय नगरको लेमन ग्रीन रेस्टुरेन्टमा आज बिहान करिब 9 बजे आगो लाग्न शुरू भएको थियो। आगो रेस्टुरेन्टमाथि रहेको होटल फ्लोरिस स्टेसम्म फैलिएको थियो। 6 जना भन्दा बढीलाई बेसमेन्टबाट बाहिर निकालिएको छ। केही मानिसले ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालेका छन्। पहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पार्टीका केही नेताले नेतृत्व परिवर्तनका लागि दबाव दिइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले नै नेतृत्व त्यागला भन्ने भ्रम नपाल्न सुझाव दिनुभएको छ। काठमाडौँमा पार्टी कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओली
4: सजिलो पर्यो भने अनुकूल वातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कसिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन त्यसका निम्ति होइन जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। त्यसकारण कमरेडहरूलाई कहीँ आशंका हुन सक्छ मैले बिचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन् त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
3: एमाले अध्यक्ष ओली वर्तमान सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई ज्ञानेन्द्र कालको शाही आयोग जस्तै भन्दै कुनै विवरण नदिने ओलीले अडान लिनुभएको छ। काठमाडौँमा पार्टी कार्यशालालाई सम्बोधन गर्दै ओलीले सम्पत्ति विवरणका लागि खरानी उठाएर लैजान चुनौती दिनुभएको हो।
4: त्यो कुनै संवैधानिक आयोग समिति केही पनि होइन। ज्ञानेन्द्र शाहले माघ 19 गतेको कु भन्दा पछि जसरी विरोधीलाई फसाउनका लागि सोकल्ड आयोग बनाएका थिए नयाँलाई छानबिन नगर्ने सेनालाई छानबिन नगर्ने खोइ कसलाई छानबिन नगर्ने केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको यस्ता आयोगलाई हामी मान्यता दिँदैनौ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्न जे गर्न सक्छ गरोस् यो राज्य होइन यो पूर्वाग्रहको पोको प्रतिशोधको पोको हो देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको चिज हो। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले सम्पत्ति विवरण फेरि चाहियो आगो लगाएर पुगेन सम्पत्ति विवरण खरानी छ उठाएर लैजा सरकार के को सम्पत्ति विवरण।
3: अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 76 वर्ष पूरा भएको छ।
5: म्याग्दी कास्की मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण 4 नार्चाङको भूगोलमा पर्छ। 8000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लसिनलको टोलीले अन्नपूर्ण शिखर चुमेको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनु भयो। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुक तर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्धनका लागि लमजुङको दुर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ। पर्यटन विभागका अनुसार पछिल्लो 5 वर्षसम्म 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्ष वसन्तयाममा 4 समूहका 27 जनाले अनुमति लिएका थिए।
3: स्वास्थ्य सम्बन्धी एउटा अध्ययनले हरेक हप्ता 1.5-2 घण्टासम्म तौल उठाउने कसरत गरेमा अल्पायुमै मृत्यु हुने जोखिम भारी मात्रामै घट्ने निष्कर्ष दिएको छ। खेल स्वास्थ्य सम्बन्धी ब्रिटिस जर्नलमा प्रकाशित 10 औं लामो तथ्याङ्क विश्लेषण अनुसार नियमित रूपमा गरिने प्रतिरोधी वा वजन उठाउने अभ्यासले मुटु रोग आघात र स्नायु सम्बन्धी रोगको जोखिम घटाउने देखिएको हो। थप बीबीसीका डोमिनिक ह्युजेजबाट
6: The research has looked at data from nearly 150,000 people over 30 years. They found those doing 90 minutes to 2 hours of weight training weekly lowered the risk of death from any cause by 13%. This was 19% lower for cardiovascular disease, such as from a heart attack or stroke, and 27% lower for a neurological disease. This observational study doesn't distinguish between cause and effect, but the researchers say there's growing evidence about the benefits of combining aerobic exercise and strength training.
3: दिल्लीको मालवीय नगरमा रहेको एउटा होटलमा आग लागि हुँदा 21 जनाको ज्यान गएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार दिल्लीको मालवीय नगरको फ्लोरिस स्टे होटलमा आगो लागेको हो। मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिक पनि छन्। मृतकको संख्या एकिन भइसकेको छैन। दिल्ली अग्नि सेवा र स्थानीयवासीका अनुसार मालवीय नगरको लेमन ग्रीन रेस्टुरेन्टमा आज बिहान करिब 9 बजे आगो लाग्न सुरु भएको थियो। आगो रेस्टुरेन्टमाथि रहेको होटल फ्लोरिस स्टेसम्म फैलिएको थियो। 6 जनाभन्दा बढीलाई बेसमेन्टबाट पनि बाहिर निकालिएको छ। अहिलेसम्म खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: SBS ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો હો.
3: राष्ट्रसभाको बैठक स्थगित भएको छ. आज बसेको बैठक विपक्षी दलहरूको अवरोधपछि कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो. अर्को बैठक जेठ 26 गते मंगलबार दिउँसो 1:15 बजे बस्ने गरी स्थगित भएको छ. प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिसेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुवै सदन प्रभावित हुँदै आएका छन्. विपक्षी दलहरूले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन्. प्रतिनिधि सभा बैठक पनि अवरूद्ध हुँदै आएको छ. एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले सदनको रोस्टमबाटै देशद्रोही कुरा गरेको भन्दै आलोचना गर्नुभएको छ. पार्टी कार्यशालामा बालेनप्रति आक्रमक बनेका ओलीले समर्थन गर्नेमाथि पनि आक्रोश पोख्नु भएको छ.
4: प्रश्नोत्तर भन्नुहुन्थ्यो माननीय सांसदहरू, लौन त गरौँ, म तयारै छु. उहाँले देशद्रोही कुरा गर्नुभयो. नेपालले भारत धेरै ठाउँमा सिमाना मिचेको छ भनेर, धेरै ठाउँमा होइन, एक ठाउँमा पनि, एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन. सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती भन्छन्. प्रधानमन्त्रीले संसदको रोस्टमबाट बोल्नु हुँदैन थियो. यो नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा यो कसको पक्षमा के का लागि बोलियो? अचानक के सन्देश दिन खोजेको, कसलाई सुनाउन खोजेको? नेपाली जनतालाई हेप्न त योभन्दा बढी हेप्ने ठाउँै हुँदैन. तैपनि कतिपय मान्छेहरू अचम्म लाग्छ. अस्ति नै एमालेलाई मासु भात भन्थे. मासु भात मात्रै होइन, भात मात्रै होइन, उनको त समर्थन गरेर कुरा छन् अहिले पनि. यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भात बाहेक के हुन्छ? भात.
3: जापानले नागडुङ्गा सुरुङ निर्माणका लागि थप 5.5 अर्ब ऋण दिने भएको छ. अर्थ मन्त्रालयमा आज थप ऋण सहायता उपलब्ध गराउने सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरूले हस्ताक्षर गर्नुभएको हो. नागडुङ्गा सुरुङ निर्माणका लागि जापान सरकारले 2016 डिसेम्बरमा 16.636 अर्ब एन नेपाललाई उपलब्ध गराउने गरी सम्झौता गरेको थियो. तर बढ्दो मूल्य र अन्य कारणले रकम अभाव हुने भएपछि थप 5.7 अर्ब एन ऋण लिने सम्झौता भएको हो. सम्झौतासँगै नागडुङ्गा सुरुङ निर्माणका लागि जापानले दिने जम्मा ऋण 22.363 अर्ब एन पुगेको छ. नागडुङ्गा सुरुङ मार्ग निर्माणको काम सन् 2019 शुरू भएको हो. सरकारले स्थल मार्गबाट आउँदा ल्याउन पाउने 100 रूपियाँको किनमेल दर बढ़ाएको छ. नयाँ व्यवस्था अनुसार अब 500 रूपियाँसम्मको वस्तु ल्याउन पाइनेछ. यसअघि रहेको 100 रूपियाँ दरलाई परिमार्जन गर्दै 500 पुर्याइएको हो. दिगो विकास लक्ष्यका लागि राष्ट्रसंघीय एजेन्सीहरूले कम विकसित मुलुकमा दिइरहेको सहायता निरन्तर राख्न नेपालले अनुरोध गरेको छ.
5: न्यूयोर्कमा रहेको नेपाली नियोगका उपप्रमुख ज्ञान मगरले कार्यान्वयनमा रहेका परियोजनाको मूल्याङ्कन र निगरानी बढाउन भन्नुभएको हो.
6: The LDC group encouraged the UN system to intensify support for implementing the 6 priority areas of the Doha Program for Action to accelerate progress towards the Sustainable Development Goals. To maximize impact, DPOA priorities should be systematically integrated into UN Sustainable Development Cooperation Frameworks with strengthened coordination, monitoring and accountability across the UN system, while ensuring where RLS is well-resourced to advance coherent and effective delivery for LDCs.
5: जलवायु डिजिटल प्रविधिका क्षेत्रमा विकासशील मुलुकहरूलाई सहायता चाहिएको उहाँको भनाइ छ. विभिन्न घटनाका कारण कम विकसित मुलुकहरू नै धेरै प्रताडित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ.
6: LDCs remain the farthest behind, accounting for 14% of the global population, but only 1.3% of global GDP and less than 1% of global merchandise exports. Nearly 1/3 of people in LDCs continue to live in extreme poverty, and the gains achieved over previous decades have been reversed by successive global crises. These realities demand stronger and more coordinated action by the United Nations system.
5: नेपालले 80 वर्ष विकासशील राष्ट्रमा उन्नति हुने कार्यतालिका पर सार्न राष्ट्रसङ्घमा अनुरोध गरिसकेको छ.
3: स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालले आकस्मिक सेवाका बिरामीलाई मात्रै बीमाबाट उपचार गर्न निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवन कुमार शाहले बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमा बापतको सेवा दिन निर्देशन दिएको बताउनु भएको हो। बोर्डले जेठ 16 गतेबाट वित्तीय स्रोतको अभाव देखाउँदै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट दिइने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो। बोर्डमा आबद्ध 36 निजी अस्पतालले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्। अघिल्लो दिन 22.21 अङ्क बढेको शेयर बजार आज 2.66 अङ्क बढेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: मध्य प्रदेशका एकजना सांसदलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिनाको कैद सजाय भएको छ। उनलाई 38,50,000 रुपियाँ जरिवाना पनि भएको छ। घुस तथा कमिशन लिएको ठहर सहित विशेष अदालतले मध्य प्रदेशका प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,000 रुपियाँ जरिवानाको फैसला गरेको हो। सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस र कमिशन बापत 38,50,000 रुपियाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ। अदालतले यति नै रकम जफत हुने आदेश पनि दिएको छ। भ्रष्टाचार गरेको बेला सिंह महोत्तरी 4 खबाट निर्वाचित प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐन अनुसार थप सजाय स्वरूप थप 1 महिना कैद सजाय सुनाइएको छ। अदालतले सिंहबाट जरिवानाको आधारमा 1,54,000 क्षतिपूर्ति शुल्क समेत असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। राप्रपा परित्याग गरेका धवल शमशेर राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 महाधिवेशन गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मंगिरमा 6 महिना कार्यकाल थपिएको थियो। समय जेठ 19 गते सकिएको राणाको भनाई छ। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आज बसेको बैठक विपक्षी दलहरूको अवरोधपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो। अर्को बैठक यही 26 गते मंगलबार दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुवै सदन प्रभावित हुँदै आएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासबाट भदौ 24 गते लुटिएको हात्तीको दारासहित 5 जना पक्राउ परेका छन्। काठमाडौँको मनमैजु बस्ने राजीव महर्जन, गोर्खाका टेक प्रसाद गुरूङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोर्खाका सन्तबहादुर भुजेल पक्राउ परेका हुन्। हात्तीको दारा भिगिर वितरण तथा सञ्चय गरिरहेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्रेको एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभएको छ। प्रहरीले उनीहरूबाट हात्तीका दारा बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन 2033 र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बमोजिम कसुरमा अनुसन्धान गर्ने भएको छ। पर्वतको महाशिला गाउँपालिकाले बढ्दो बसाई सराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ।
1: कदार्थ वर्ष 2081-82 सुरु गरिएको यो कार्यक्रम अन्तर्गत हालसम्म 15 घर परिवारका 32 जना गाउँ फर्किएका छन्। गाउँ फर्किने परिवारलाई घर निर्माण वा मर्मतका लागि प्रति परिवार 1,00,000 रूपियाँ अनुदान दिने गरिएको छ। साथै खेतीबाट उत्पादन लिन समय लाग्ने भएकाले शुरूका 6 महिनासम्म परिवारको संख्या अनुसार चामल, दाल, तेल र तरकारी लगायत आवश्यक खाद्यान्न पनि उपलब्ध गराइदै आएको छ। बाँझो जमिनको उपयोग र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले फलफूल खेतीका लागि निशुल्क बिरूवा र रोपाई खर्च समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पछिल्लो 1 वर्षमा भने महाशिला गाउँपालिकाबाट 93 परिवारका 325 जना अन्यन्त्रै बसाई सराई गरेर गएका छन्।
0: सेनाभित्रको यौन अपराधका अभियुक्तमाथिको मुद्दा सामान्य अदालतमा चलाउने सम्बन्धी बेलायत सरकारको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। यो विषयमा तल्लो सदन कमन्समा बहस चलेको छ। थप भेरिटी क्युरीबाट
2: Currently, a victim can choose whether their case is heard in a civilian or a service court. The Armed Forces Bill requires the Defence Secretary to issue guidance to help them decide. But Lib Dem defence spokesman James McCleary called for an amendment to the bill, saying more victims might come forward if their complaint was dealt with by a civilian judge.
3: Sexual offences and domestic abuse are not matters of military discipline. They are serious criminal matters. Where they occur in the United Kingdom, there is no compelling reason why investigation and prosecution should default to a separate system. Amendment 90 would remove that ambiguity.
2: Former Defence Minister Andrew Morrison told MPs he didn't feel the civilian justice system was better or quicker.
4: Justice delayed is justice denied, and through the service justice system, these cases are brought to a conclusion far, far more rapidly than they are currently in our civilian criminal justice system.
2: Defence Minister Al Carnes said victims should always be given a choice.
5: The onus must be on giving the victim the preference of choice. And that has come through time and time again. The Atherton report in 2021, there's been a huge amount of changes put in place. And speaking to a variety of different individuals across defence, they always come back to ensuring there is a preference at the point of choice.
2: The proposal was rejected by MPs without a vote.
0: Thanks so much.

0: रेडियो समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: प्रतिनिधि सभामा 5 सीट रहेको राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणा बीच लामो समयदेखिको द्वन्द्व पार्टी फुटतर्फ उन्मुख भएको हो। महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रपति राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मंगिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय जेठ 19 गते सकिएको राणाको भनाइ छ। मनाङमा पहिलो पटक 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजना निर्माण भएसँगै जिल्ला राष्ट्रिय प्रसारण लाइनसँग जोडिनु भएको छ।
1: मर्स्याङदी नदीको जलशक्तिलाई उपयोग गरी निर्माण भइरहेको यो आयोजना रन अफ रिभर प्रणालीमा आधारित छ। करिब 33 अर्ब 38 करोड़ रूपियाँ लागतको आयोजनामा बुटल पावर कम्पनी र चिनिया लगानीकर्ताको संयुक्त लगानी छ। आयोजनाले वार्षिक 75 करोड़ युनिट भन्दा बढ़ी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। दुर्गम हिमाली भूगोल, पहिरो, हिमपात र जटिल भौगर्भिक अवस्थाका बीच निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। आयोजना निर्माणका क्रममा सयौं स्थानीयले रोजगारी पाएका छन् भने यातायात होटल तथा अरू सेवा व्यवसाय समेत लाभान्वित भएका छन्। स्थानीयवासीले आयोजनाबाट प्राप्त हुने रोयल्टी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासमा लगानी हुने अपेक्षा गरेका छन्। यद्यपि वातावरणीय प्रभाव न्यूनीकरणका लागि आवश्यक उपाय अपनाउँदै आयोजना निर्माण कार्य अघि बढ़ाइएको सरकारवालाले बताएका छन्।
0: दार्चुलाको मालिकार्जुन गाउँपालिका 2 का बजानी सिराड, सिराङ र ठिङका बासिन्दाको समय पानीको खोजीमै बित्ने गरेको छ। मालिकार्जुन गाउँपालिका 2 का बजानी सिराड, श्रीराड र ठिङका बासिन्दाले पानी माग गर्दै आएको वर्षौं भयो। यी बस्तीहरूमा अझै पनि खानेपानी पुगेको छैन। यहाँका महिला, बालबालिका र वृद्धहरूको समय पानीको खोजीमै बित्ने गरेको छ। बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम शुरू हुनासाथ गाउँभर पानीको हाहाकार मचिन्छ। पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौं प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्क्याएर राखेका स्थानीय गजेन्द्र सिंह धामीले बताउनु भयो। खानेपानी अभावको सबैभन्दा ठूलो असर बालबालिकामा परेको छ। विद्यालय जाने उमेरका विद्यार्थीहरू धेरै समय पानी बोकेरै बिताउँछन्। पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढ़ाई प्रभावित हुने गरेको छ। यी बस्तीमा झण्डै 150 घरधुरी छन्। बस्तीभन्दा करिब 1 किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधि मार्फत पानी ल्याउने उद्देश्यले 2079 सालमा खानेपानी आयोजना शुरू गरिएको छ। योजना शुरू भएको 4 वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ। हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माण बाहेक खासै प्रगति हुन सकेको छैन। खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्कर सिंह धामीका अनुसार बजेट सानो सानो आउँदा कामले गति लिन नसकेको हो। उहाँका अनुसार आर्थिक वर्ष 2079-80 15 लाख, 80-81 25 लाख, 82-83 25 लाख बजेट विनियोजन भएको छ। चालू आर्थिक वर्षमा ट्याङ्कीको ढोका निर्माण तथा सिरारसम्म 95 पिल्लर निर्माणको काम भइरहेको उहाँले बताउनुभयो। इरानको आक्रमणपछि कुवेतले सबै उडान स्थगित गरेको छ। अमेरिकाले इरानमाथि प्रहार गरेपछि जवाफमा इरानले पनि कुवेतमा आक्रमण गरेको छ। इरानले कुवेतको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ। यो आक्रमणले विमानस्थलको भवनमा क्षति पुर्याउनुका साथै धेरै मानिस घाइते भएको कुवेतको भनाइ छ। त्यसपछि कुवेतले यो विमानस्थल बन्द गरी सबै उडान स्थगित गरिएको जनाएको छ। कुवेती विदेश मन्त्रालयका अनुसार विमानस्थल बाहेक अन्त समेत भएको इरानी आक्रमणका कारण एकजनाको ज्यान गएको छ। अमेरिकी सेनाले आज बिहान इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन खसाल्ने मात्र नभई स्ट्रेट अफ हर्मुज नजिकका लक्ष्यमा पनि आक्रमण गरेको छ। इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमाण्डले केही समय अघि जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी सेनाले इरानका धेरैवटा ब्यालिस्टिक मिसाइल र ड्रोन खसालेको छ। कुवेतमा अमेरिकाका 5 सैन्य अखाडा छन्। नेपालले एसिसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा आज खेल भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS कुलकर्म रेडियो।

0: मध्य प्रदेशका एकजना सांसदलाई भ्रष्टाचार मुद्दामा 4 अर्ब 1 महिनाको कैद सजाय भएको छ। उनलाई 38,50,000 रूपियाँ जरिवाना पनि भएको छ। घुस तथा कमिशन लिएको ठहर सहित विशेष अदालतले मध्य प्रदेशका प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,000 रूपियाँ जरिवानाको फैसला गरेको हो। सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस र कमिशन बापत 38,50,000 रूपियाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ। अदालतले यति नै रकम जफत हुने आदेश पनि दिएको छ। भ्रष्टाचार गरेको बेला सिंह महोत्तरी 4 खबाट निर्वाचित प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐन अनुसार थप सजाय स्वरूप थप 1 महिना कैद सजाय सुनाइएको छ। अदालतले सिंहबाट जरिवानाको आधारमा 1,54,000 क्षतिपूर्ति शुल्क समेत असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म संसद चल्न नदिने विपक्षी दलको अडानका कारण राष्ट्रिय सभाको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। अर्को बैठक आउँदो मंगलबार दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुवै सदन प्रभावित हुँदै आएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले सदनको रोस्टमबाटै देशद्रोही कुरा गरेको भन्दै आलोचना गर्नुभएको छ। पार्टी कार्यशालामा बालेनप्रति आक्रामक बनेका ओलीले समर्थन गर्नेमाथि पनि आक्रोश पोख्नु भएको छ।
1: प्रश्नोत्तर भन्नुहुन्थ्यो मान्य सांसदहरू, लौन त गरौँ म तयारै छु। उहाँले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारत धेरै ठाउँमा सिमाना मिचेको छ भनेर। धेरै ठाउँमा होइन, एक ठाउँमा पनि 1 इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन। सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्टमबाट बोल्नु हुँदैन थियो। यो नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा यो कसको पक्षमा के का लागि बोलियो? अचानक के सन्देश दिन खोजेको? कसलाई सुनाउन खोजेको? नेपाली जनतालाई हेप्न त योभन्दा बढी हेप्ने ठाउँै हुँदैन। तैपनि कतिपय मान्छेहरू अचम्म लाग्छ, अस्ति नै एमालेलाई मासुभात भन्थे, मासुभात मात्रै होइन भात मात्रै होइन, उनको त समर्थन गरेर कुदिया छन् अहिले पनि। यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भात बाहेकै हुन्छ भात।
0: भारतसँगको सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिले संघीय संसदका दुवै सदन अवरूद्ध भएका छन्। सांसदहरूले उहाँको अभिव्यक्ति फिर्ता र संसदबाट रेकर्ड हटाउन माग गरेका छन्। उनीहरूले नेपालले भारतको भूमि मिचेको प्रमाण दिन माग गरेका छन्। साथी अनुसा स्वारले काठमाडौँका सड़कमा केही युवासँग कुरा गर्नुभएको छ।
2: मेरो नाम आकाश न्यौपाने, म यता तारकेश्वर बस्छु। म अहिले प्लस टू सकेर बसेको, 18 वर्ष भयो। मेरो घर रसुवा। एउटा प्रधानमन्त्री भइसके जस्तो व्यक्तिले त्यो कुराहरू चाहिँ संसदमा बसेर गर्नु हुँदैन थियो भन्ने लागेको थियो। उहाँले यदि त्यो बोल भएको भए त्यो प्रमाण देखाउन सक्नुपर्छ संसदमा बोलिसकेपछि। त्यो सेन्सिटिभ विषयमा यतिकै चाहिँ बोल्नु हुँदैन।
3: सुनिता रिजाल, कालिका स्थान, 21 वर्ष भए, अहिले लोकसेवा पढिरहेको छ। त्यो चाहिँ अब केही प्रमाण भएर नै बोल्नु भएको होला उहाँले। अब सत्य तथ्य बाहिर नआए चाहिँ हामीले केही जज गर्न मिल्दैन, त्यही भएर अब प्रमाण बाहिर आओस् पहिला। अब
4: मेरो नाम अर्जुन बाह्र, कालिका स्थान। म यता बाहिरतिर गर्दै तयारी गर्दैछु। मेरो 20 बालेन शाहले प्राइम मिनिस्टरले भन्नुभएको थियो नि, धेरैले के सुन्यो भन्दा इन्डियाले मात्र होइन नेपालले नि सीमा मिच्ने काम गरिरहेछ भन्नुभएको थियो नि। अब त्योभन्दा अगाडि नै भन्नुभएको थियो कि उहाँले कानुनी रूपमा उहाँसँग के वार्ता गरिसकेका छौँ भनेर त्यसरी उहाँले लिनुभएको थियो। तर यहाँको उसले जनताहरूले खासै त्यसलाई मध्यनजर नगरेर अब नेपालले पनि सीमा मिचेको त्यहीलाई मात्र फलो गरिराख्नु भयो।
5: मेरो नाम संस्कृति न्युपान, हामी यहीँ पुतली सडकमै हो, दिवेश लास्ट इयर। त्यस्तो थाहा भएन मलाई चाहिँ, तर अब त्यहाँले बोल्नु भएको छ भने पछाडि चाहिँ अब केही थाहा पाएर नै बोलेको होला नि भन्ने नै लाग्छ मलाई चाहिँ। अरू चाहिँ खै त
6: निजल मैना कपनबेट पढिरहेको छु। त्यही अब प्रुफ सहितै बोल्नु पर्थ्यो, तर हुन त पहिला पनि यो सब प्रुफ दिएरै बोल्नु भएको थियो। अब एकचोटि चाहिँ प्रुफ नदिकन बोल्नुभयो, मेरो फ्युचरमा बोल्नुहुन्छ होला केही मतलब पछि फेरि गर्नुभयो, प्रुफ दिनुभयो, यस्तो यस्तो रहेछ भनेर एक्सप्लेन गर्नुभयो भने त ठिकै हो। अहिले चाहिँ यसरी चाहिँ अलि बिना प्रुफको चाहिँ बोल्नु नहुने थियो।
7: सौरभ पराजित, म अहिले ब्याचलर्स गर्दै हो गौशाला। त्यही सोसियल मिडिया रिलहरू स्क्रोल गर्दा गर्दै देखायो भने चाहिँ स्टेटमेन्ट मात्रै दियो होइन, तर प्रुफहरू त दिएन नि त। जे भए पनि प्रुफ पनि दिनु पर्थ्यो कहाँ के गरायो भनेर। मान्छेहरू त जेनरल पब्लिकलाई थाहा हुँदैन, कन्फ्युज हुन्छ नि त। त्यो त्यहाँ भए चाहिँ हामीलाई नि क्लियर हुन्थ्यो।
8: मेरो नाम राजेश श्याम शाह, यही 2-3 दिनको लागि घुम्न आएको छु। घर चाहिँ मेरो सर्लाही जिल्ला बरतुवा, पढ्दैछु अहिले ब्याचलर फर्स्ट इयर। अब यो खासै हेर्दाखेरि त अहिले विवादमा छ, होइन? जस्तै लिपुले कालापानीहरू छ नि, अब विवादमा छ, उहाँहरूले भन्नु भइरहेछ कि हाम्रो छ, अब नेपालले भनिरहेछ कि मेरो छ, किनभने हामी पनि त राई क्षेत्रबाट हो जहाँ बोर्डर पनि पर्छ, होइन? अब त्यो बोर्डर हेर्दाखेरि थोरै मलाई लाग्छ कि नेपालीहरू पनि इन्डियातिर अलिअलि बसेछ, अब सायद उहाँको सन्दर्भ त्यही होला। अब फिक्स उहाँ त एकदमै स्पष्ट रूपमा त भनेको छैन, छानबिन भएपछि थाहा हुन्छ।
0: एमाले अध्यक्ष केपी शर्मा ओलीले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ। चुनावपछि आज पहिलो पटक पार्टीको सार्वजनिक कार्यक्रममा भाग लिएका ओलीले चुनावको परिणामलाई कृत्रिम नतिजा भन्दै अरू दलसँग समेत मिलेर आन्दोलनमा जाने उद्घोष पनि गर्नुभएको छ।
1: चुनावको जस्तो नकारात्मक नतिजा आयो त्यसबाट हामीले शिक्षा लिनुपर्ने, यो नतिजा अन्तिम नतिजा यथार्थ नतिजा होइन, यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ। यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्नु जरुरी छ र आफूलाई तयार गर्न सँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ। यस्ता कुराहरूलाई विश्लेषण गरेर दर उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ र त्यसका विरुद्धमा सङ्घर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नु पर्दछ।
0: ओलीले वर्तमान सरकार धेरै नटेक्ने दावी समेत गर्नुभएको छ।
1: राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु, समय परिस्थिति एकै नाशको रहँदैन, उत्ताउलिएर धेरै अगाडि नबढ्नु होला, सधैँ एउटै परिस्थिति रहँदैन। राणा शासन ढले, पञ्चायती ताराशाही ढले, राजतन्त्र ढले, अनेक तन्त्रहरू गए, यो अराजक तन्त्र कति समयको पाहुना हो, यो अराजक तन्त्र लामो समय चल्न सक्दैन।
0: पार्टीका केही नेताले नेतृत्व परिवर्तनका लागि दबाब दिइरहेका बेला ओलीले अहिले नै नेतृत्व त्यागला भन्ने भ्रम नपाल्न सुझाव दिनुभएको छ।
1: सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भयो भने कसिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन, त्यसका निम्ति होइन। जस्तो सुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। त्यसकारण कमरेडहरूलाई कोही आशंका हुन सक्छ, मैले बिचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
0: राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाबीच लामो समयदेखिको द्वन्द पार्टी फुटतिर उन्मुख भएको हो। महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मंगिरमा 6 महिना कार्यकाल थपिएको थियो। अब खबर फटाफट।
9: चितवन माडीको प्रचारका लागि जिल्ला प्रशासन परिसरमा नगरपालिकाको गोलघर निर्माण, गोलघरमा माडी क्षेत्रका 10 वटा पर्यटकीय स्थलको नाम र तस्विर पनि। बागलुङको गलकोट र जैमिनी नगरपालिकाद्वारा नगर अस्पतालमा कुरुवाघर सञ्चालन, कुरुवाघर निर्माणले बिरामीका कुरुवा र आफन्तलाई सहज। काभ्रेको बनेपामा महिला लक्षित 3 दिने घुम्ती कला प्रदर्शनी शुरू, महिला र सीमान्तकृत वर्गका अनुभव, संघर्ष, प्रतिरोधका कथा र भविष्यका सम्भावना बारे कला कथा र संवाद हुँदै।
0: इरानको आक्रमणपछि कुवेतले सबै उडान स्थगित गरेको छ। अमेरिकाले इरानमाथि प्रहार गरेपछि जवाफमा इरानले पनि कुवेतमा आक्रमण गरेको छ। इरानले कुवेतको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ। यो आक्रमणले विमानस्थलको भवनमा ठूलो क्षति पुग्नुका साथै धेरै मानिस घाइते भएको कुवेतले जनाएको छ। त्यसपछि कुवेतले विमानस्थल बन्द गरेर उडानहरू स्थगित गरेको हो। र नेपालले एसिसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा आज भएको खेलमा कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर पूरा गर्यो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
10: PFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग रचनात्मक संवाद भएको राष्ट्रपा सभापति लामिछानेको भनाई, भ्रमणमा सँगै रहेका एक राष्ट्रपा सांसद भन्छन्,
1: नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि, भारतको प्रधानमन्त्री भन्नुभयो।
0: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
2: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठुलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिसनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान नेल भन्छिन्, कुवेत माथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान्ड नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाइ छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाडीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाइ छ। युक्रेनले श्रृङ्खलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रुसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त सहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मञ्चको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरुद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% सुरु हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरुद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीडित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै 1 लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक संवाद पनि भएको। लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको हाइड्रो एयरपोर्ट सीमा यहाँका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेड लाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, 1 घन्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ। पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण त भएको छ। परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन। र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौँ भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबुत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शङ्कर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढाउन सक्ने अवसर सिर्जना गर्न सक्ने बताए।
4: दुई देशको बीचमा विश्वास बढेको बेलामा मलाई लाग्छ दुई तिनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठुलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ्न सक्लन् यही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट सुरुवात हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै सुरु हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाइ तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने, पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
5: सुस्ताको सीमालाई लिएर नेपाल र भारत बीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी कोशन राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
7: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट
5: तटबन्ध निर्माणको लागि 2 चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतले सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूसैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
5: सन् 1816 को सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बाढीले धार परिवर्तन गरी पश्चिमतर्फ च्यान्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
0: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि सुरु हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एसियामा मनसुनको याम सुरु हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौँ।
8: अब केही दिनपछि मनसुन आउँदैछ, यो मनसुनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन र जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानीभन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो झन्झनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यस कारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
9: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
8: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
9: कृषिमा पर्न
8: सक्छ। एग्रिकल्चर सेक्टर सर्तै जान्छ, जल विद्युतको क्षेत्रहरू पनि सबै सर्तै जान्छ पानी कम पर्दिने बित्तिकै।
9: अनि यो जुन एल निन्यो भनेको छ, यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
8: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
9: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
8: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन खाल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो सायद यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमाझ तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस् फणिन्द्र दहालबाट।
3: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिसनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसञ्चार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। त्यसअघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रिलमा सुरु भएको होर्मुजको जलमार्गमा वासिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्द्वले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खडा गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले सामूहिक रूपमा राजीनामा बुझाउनु भएको हो। मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत समेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अध्ययन विधामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका छन्। अध्ययन विधाको दुरूपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएको बारे सरकारले चासो लिएपछि लामो समयदेखि विधामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन्। यसबाट 10,46,00,000 बढी रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ। भारतसँगको सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिले संघीय संसदका दुवै सदन अवरूद्ध भएका छन्। सांसदहरूले उहाँको अभिव्यक्ति फिर्ता र संसदबाट रेकर्ड हटाउन माग गरेका छन्। उनीहरूले नेपालले भारतको भूमि मिचेको प्रमाण दिन माग गरेका छन्। साथी अनुसार सुवारले काठमाडौँका सड़कमा केही युवासँग कुरा गर्नु भएको छ।
1: म यता तारकेश्वर बस्छु, म अहिले प्लस टू सकेर बसेको 18 वर्ष भयो मेरो घर सुवा। एउटा प्रधानमन्त्री भइसके जस्तो व्यक्तिले त्यो कुराहरू चाहिँ संसदमा बसेर गर्नु हुँदैन थियो भन्ने लागेको थियो। उहाँले यदि त्यो बोल भएको भए त्यो प्रमाण देखाउन सक्नुपर्छ संसदमा बोलिसकेपछि। त्यो सेन्सिटिभ विषयमा यतिकै चाहिँ बोल्नु हुँदैन।
2: सुनिता रिजाल, कालिका स्थान, 21 वर्ष भयो अहिले लोकसेवा पढिरहेको छ। त्यो चाहिँ अब केही प्रमाण भएर नै बोल्नु भयो होला उहाँले। अब सत्य तथ्य बाहिर नआए चाहिँ हामीले केही जज गर्न मिल्दैन, त्यही भएर अब प्रमाण बाहिर आओस् पहिला। अब
3: मेरो नाम अर्जुन बाह्र, कालिका स्थान। म यता बाहिरतिर गएको तयारी गर्दैछु। मेरो 20 बालिन शाहले प्राइम मिनिस्टरले भन्नुभएको थियो नि, धेरैले के सुन्यो भन्दा इन्डियाले मात्र होइन नेपालले नि सीमा मिच्ने काम गरिरहेछ भन्नुभएको थियो नि। अब त्योभन्दा अगाडि नै भन्नुभएको थियो कि उहाँले कानुनी रूपमा उहाँसँग के वार्ता गरिसकेका छौँ भनेर त्यसरी उहाँले लिनुभएको थियो। तर यहाँको उसले जनताहरूले खासै त्यसलाई मध्यनजर नगरेर अब नेपालले पनि सीमा मिचेको त्यहीलाई मात्र फलो गरिराख्नु भयो।
4: मेरो नाम संस्कृति न्युपान, हामी यहीँ पुतली सडकमै हो, दिवेश लास्ट इयर। त्यस्तो थाहा भएन मलाई चाहिँ, तर अब त्यसले बोल्नु भएको छ भने पछाडि चाहिँ अब केही थाहा पाएर नै बोलेको होला नि भन्ने नै लाग्छ मलाई चाहिँ। अरू चाहिँ खै त
5: निजल मैना पढिरहेको छु, त्यही अब प्रुफ सहितै बोल्नु पर्थ्यो। तर हुन त पहिला पहिला पनि सब प्रुफ दिएरै बोल्नु भएको थियो, अब एकचोटि चाहिँ प्रुफ नदिकन बोल्नुभयो। मेरो फ्युचरमा बोल्नुहुन्छ होला केही, मतलब पछि फेरि गर्नुभयो प्रुफ दिनुभयो यस्तो यस्तो रहेछ भनेर एक्सप्लेन गर्नुभयो भने त ठिकै हो। अहिले चाहिँ यसरी चाहिँ अलिक बिना प्रुफको चाहिँ बोल्नु नहुने थियो।
6: सौरभ पराजित, म अहिले ब्याचलर्स गर्दै हो गौशाला। त्यही सोसियल मिडिया रिलहरू स्क्रोल गर्दा गर्दै देखायो भने चाहिँ स्टेटमेन्ट मात्रै दियो होइन, तर प्रुफहरू त दिएन नि त। जे भए पनि प्रुफ पनि दिनु पर्थ्यो कहाँ के गरायो भनेर। मान्छेहरू त जेनरल पब्लिकलाई थाहा हुँदैन, कन्फ्युज हुन्छ नि त। त्यो त्यहाँ भए चाहिँ अनि हामीलाई नि क्लियर हुन्थ्यो।
7: मेरो नाम राजेश श्याम शाह, यही 2-3 दिनको लागि घुम्न आएको छु। घर चाहिँ मेरो सर्लाही जिल्ला बरतुवा। पढ्दैछु अहिले ब्याचलर फर्स्ट इयर। अब यो खासै हेर्दाखेरि त अहिले विवादमा छ होइन, जस्तै लिपुले कालापानीहरू छ नि, अब विवादमा छ। उहाँहरूले भन्नु भइरहेको छ कि हाम्रो छ, अब नेपालले भनिरहेको छ कि मेरो छ, किनभने हामी पनि त राई क्षेत्रबाट हो जहाँ बोर्डर पनि पर्छ होइन। अब त्यो बोर्डर हेर्दाखेरि थोरै मलाई लाग्छ कि नेपालीहरू पनि इन्डियातिर अलिअलि बसेछ। अब सायद उहाँको सन्दर्भ यही होला। अब फिक्स उहाँ त एकदमै स्पष्ट रूपमा मतलब भनेको छैन, छानबिन भएपछि थाहा हुन्छ।
0: पर्वतको महाशिला गाउँपालिकाले बढ्दो बसाई सराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ।
8: कदार्थ वर्ष 2081-82 शुरू गरिएको यो कार्यक्रम अन्तर्गत हालसम्म 15 घर परिवारका 32 जना गाउँ फर्किएका छन्। गाउँ फर्किने परिवारलाई घर निर्माण वा मरमतका लागि प्रति परिवार 1,00,000 रूपियाँ अनुदान दिने गरिएको छ। साथै खेतीबाट उत्पादन लिन समय लाग्ने भएकाले शुरूका 6 महिनासम्म परिवारको संख्या अनुसार चामल, दाल, तेल र तरकारी लगायत आवश्यक खाद्यान्न पनि उपलब्ध गराइदै आएको छ। बाँझो जमिनको उपयोग र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले फलफूल खेतीका लागि निशुल्क बिरूवा र रोपाई खर्च समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पछिल्लो एक वर्षमा भने महाशिला गाउँपालिकाबाट 93 परिवारका 325 जना अन्यन्त्रै बसाई सराई गरेर गएका छन्।
0: नेपालले एससिसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा आज भएको खेलमा कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि बिन्दु रावलले 33 र पूजा महतोले 28 रन बनाउनु भयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बारेन शाहले सदनको रोस्ट्रमबाटै देशद्रोही कुरा गरेको भन्दै आलोचना गर्नुभएको छ। पार्टी कार्यशालामा बालेनप्रति आक्रामक बनेका ओलीले समर्थन गर्नेमाथि पनि आक्रोश पोख्नु भएको छ।
4: प्रश्नोत्तर भन्नुहुन्थ्यो मान्य सांसदहरू, लौन त गरौँ म तयारै छु। उहाँले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारत धेरै ठाउँमा सिमाना मिचेको छ भनेर। धेरै ठाउँमा होइन, एक ठाउँमा पनि, एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन। सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले

0: संसदको रोस्टमबाट बोल्नु हुँदैन थियो। यो नेपालको अहितमा नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा यो कसको पक्षमा के का लागि बोलियो, अचानक के सन्देश दिन खोजेको, कसलाई सुनाउन खोजेको? नेपाली जनतालाई हेप्न त योभन्दा बढी हेप्ने ठाउँ हुँदैन। तैपनि कतिपय मान्छेहरू अचम्म लाग्छ, अस्ति नै एमालेलाई मासु भात भन्थे, मासु भात मात्रै होइन भात मात्रै होइन उनको त समर्थन गरेर कुरा छन्। अहिले पनि यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भात बाहेक के हुन्छ? भात
1: एमाले अध्यक्ष ओलीले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नु भएको छ। चुनावपछि पहिलो पटक पार्टीको सार्वजनिक कार्यक्रममा भाग लिएका ओलीले चुनावको परिणामलाई कृत्रिम नतिजा भन्दै अरू दलसँग समेत मिलेर आन्दोलनमा जाने उद्घोष गर्नुभयो।
0: चुनावको जस्तो नकारात्मक नतिजा आयो त्यसबाट हामीले शिक्षा लिनुपर्ने, यो नतिजा अन्तिम नतिजा यथार्थ नतिजा होइन, यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ। यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्न जरुरी छ र आफूलाई तयार गर्नसँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ। यस्ता कुराहरूलाई विश्लेषण गरेर दरो उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ र त्यसका विरुद्धमा संघर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नु पर्दछ।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनमा निरीह बन्नु परेको बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै न्यौपाने,
2: हामीले संविधानमा लेख्यौं अदालतको आदेश निर्देशन फैसला मान्नुपर्छ, हामीले कानूनमा भन्यौं ढिलो न्याय पाउनु न्याय पाउनु होइन त्यसैले न्याय छिटो दिनुपर्छ भन्यो। एक त फैसला हुँदैन, दोस्रो फैसला भइसके पछाडिको गति यो छ। अब फैसला कार्यान्वयनको जिम्मा हामीसँग भइसके पश्चात सभामुख ज्यू मार्फत यसमा चाहिँ सम्बन्धित सरकारवाला मैले यी क्याटेगोरिकल्ली जस्तो यो समलिङ्गी विवाहलाई मान्यता दिन समिति गठन गर्नु, समलिङ्गीहरूका सन्दर्भमा 64 साल 9 महिना 6 गते बोल्यो विवाहलाई मान्यता दिनु भनेर, आज विवाह गर्ने उमेरै सिद्धिसक्यो होला, राज्य सुप्रिम कोर्ट भन्छ मान्यता दिए, आजसम्म राज्यले दिँदैन भनेको यसले पार्ने प्रभाव त्यस्तो छ।
1: अब खबर फटाफट।
3: चितवन माडीको प्रचारका लागि जिल्ला प्रशासन परिसरमा नगरपालिकाको गोलघर निर्माण, गोलघरमा माडी क्षेत्रका 10 पर्यटकीय स्थलको नाम र तस्विर पनि। बागलुङको गलकोट र जैमिनी नगरपालिकाद्वारा नगर अस्पतालमा कुरुवाघर सञ्चालन, कुरुवाघर निर्माणले बिरामीका कुरुवा र आफन्तलाई सहज। काभ्रेको बनेपामा महिला लक्षित 3 दिने घुम्ती कला प्रदर्शनी शुरू, महिला र सीमान्तकृत वर्गका अनुभव, संघर्ष प्रतिरोधका कथा र भविष्यका सम्भावना बारे कला कथा र संवाद हुँदै। कोशी प्रदेशमा गएको 10 महिनामा बाल विवाहका 38 उजुरी दर्ता, मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा एउटा बाल बिहेको उजुरी। तापक्रम बढेसँगै मधेसको जनजीवन कष्टकर, दिउँसोका बेला घर बाहिर निस्कनै सकस, दैनिक ज्यालादारी गर्ने मजदुर पनि समस्यामा। गएको 5 महिनामा 1,42,000 बढी विदेशी पर्यटक मुस्ताङ पुगे, सार्क राष्ट्रका 1,29,000 र अरू मुलुकका 13,000 बढी। र बागमती प्रदेशको राजधानी हेटौडामा बसाई सरेर आउनेको संख्या बढ्दो, सबभन्दा बढी तराईका 12, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका नागरिक हेटौडा सर्दै।
1: नेपालले आउँदो जुलाईमा नेदरल्याण्डसमा हुने नेपाल नेदरल्याण्डस र नामिबिया बीचको आईसीसी क्रिकेट विश्वकप लीग 2 सिरिजको तयारी जर्सीमा गर्ने भएको छ। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्काका अनुसार नेपाली टोलीले क्याम्प सहित जर्सीको टोलीसँग 2 एक दिवसीय खेल समेत खेल्नेछ। जर्सी हाल लीग 2 भन्दा तल्लो श्रेणीको च्यालेन्ज लीगबाट छनौट भएर विश्वकप छनौटका लागि छानिएको टोली हो। नेपालले जर्सीसँग आउने जुलाई 13 र 15 एक दिवसीय खेल खेल्नेछ। लीग 2 अन्तिम 2 सिरिज बाँकी रहँदा नेपाल 28 खेलबाट 24 अङ्क जोड्दै 5 स्थानमा छ। शीर्ष 4 पर्न नेपालका लागि यो सिरिज महत्वपूर्ण छ। नेपालले लीग 2 अन्तिम सिरिज भने ओमान र क्यानाडासँग ओमानमै खेल्नेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एमाले अध्यक्ष केपी ओली वर्तमान सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई ज्ञानेन्द्र कालको सहायक जस्तै भन्दै कुनै विवरण नदिने अडान लिनु भएको छ। काठमाडौँमा पार्टी कार्यशालामा सम्बोधन गर्दै ओलीले सम्पत्ति विवरणका लागि खरानी उठाएर लैजान चुनौती दिनुभएको हो।
4: यो कुनै संवैधानिक आयोग समिति केही पनि होइन। ज्ञानेन्द्र शाहले माघ 19 गतेको कु भन्दा पछि जसरी विरोधीलाई फसाउनका लागि सो कल्ड आयोग बनाएका थिए, नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, खोइ कसलाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन जे जे गर्न सक्छ गरोस्। यो राज्य होइन, यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो, देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको चिज हो। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने? मैले सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरण? खरानी छ, उठाएर लैजा सरकार, के को सम्पत्ति विवरण?

0: केही नेताले नेतृत्व परिवर्तनका लागि दबाब दिइरहेका बेला एमाले अध्यक्ष ओलीले अहिले नै नेतृत्व त्यागला भन्ने भ्रम नपाल्न सुझाव दिनुभएको छ। पार्टी कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओली,
1: सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भयो भने कसिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन, त्यसका निम्ति होइन, जस्तो सुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। त्यसकारण कमरेडहरूलाई कहीँ आशंका हुन सक्छ, मैले बिचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रतिनिधि सभामा 5 सीट रहेको राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री धवल शमशेर राणा बीच लामो समयदेखिको द्वन्द पार्टी फुटतिर उन्मुख भएको हो।
2: महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मंसिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय हिजो जेठ 19 गते सकिएको राणाको भनाइ छ।
0: सेनाभित्रको यौन अपराधका अभियुक्तमाथिको मुद्दा सामान्य अदालतमा चलाउने सम्बन्धी बेलायत सरकारको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। यो विषयमा तल्लो सदन कमन्समा बहस चलेको छ। थप भेरिति गिरीबाट।
3: Currently, a victim can choose whether their case is heard in a civilian or a service court. The Armed Forces Bill requires the Defence Secretary to issue guidance to help them decide. But Lib Dem Defence spokesman James McCleary called for an amendment to the bill, saying more victims might come forward if their complaint was dealt with by a civilian judge.
4: Sexual offences and domestic abuse are not matters of military discipline. They are serious criminal matters. Where they occur in the United Kingdom, there is no compelling reason why investigation and prosecution should default to a separate system. Amendment 90 would remove that ambiguity.
3: Former Defence Minister Andrew Morrison told MPs he didn't feel the civilian justice system was better or quicker.
5: Justice delayed is justice denied. And through the service justice system, these cases are brought to a conclusion far, far more rapidly than they are currently in our civilian criminal justice system.
3: Defence Minister Al Carnes said victims should always be given a choice.
6: The onus must be on giving the victim the preference of choice, and that has come through time and time again. The Atherton report in 2021, there's been a huge amount.
0: मकवानपुरको हेटौडामा जारी बागमती कप T20 क्रिकेट प्रतियोगितामा ललितपुर र भक्तपुर विजयी भएका छन्। हेटौडा 6 गौरीटार रंगशालामा पहिलो खेलमा ललितपुरले नुवाकोटलाई 30 रनले हराएको हो भने दोस्रो खेलमा भक्तपुरले काठमाडौँलाई 1 विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: दिगो विकास लक्ष्यका लागि राष्ट्रसङ्घीय एजेन्सीहरूले कम विकसित मुलुकमा दिइरहेको सहायता निरन्तर राख्न नेपालले अनुरोध गरेको छ.
4: न्युयोर्कमा रहेको नेपाली नियोगका उपप्रमुख ज्ञान मगरले कार्यान्वयनमा रहेका परियोजनाको मूल्याङ्कन र निगरानी बढाउन भन्नुभएको हो.
5: The LDC group encouraged the UN system to intensify support for implementing the 6 priority areas of the Doha program for action to accelerate progress towards the sustainable development goals. To maximize impact, DPOA priorities should be systematically integrated into UN Sustainable Development Cooperation frameworks with strengthened coordination, monitoring and accountability across the UN system while ensuring UN's RLS is well resourced to advance coherent and effective delivery for LDCs.
4: जलवायु डिजिटल प्रविधिका क्षेत्रमा विकासशील मुलुकहरूलाई सहायता चाहिएको उहाँको भनाइ छ. विभिन्न घटनाका कारण कम विकसित मुलुकहरू नै धेरै प्रताडित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ.
5: LDCs remain the furthest behind, accounting for 14% of the global population, but only 1.3% of global GDP and less than 1% of global merchandise exports. Nearly one-third of people in LDCs continue to live in extreme poverty, and the gains achieved over previous decades have been reversed by successive global crises. These realities demand stronger and more coordinated action by the United Nations system.
4: नेपालले यसै वर्ष विकासशील राष्ट्रमा उन्नति हुने कार्यतालिका परसार्न राष्ट्रसङ्घमा अनुरोध गरिसकेको छ.
3: दार्चुलाको मालिकार्जुन गाउँपालिका दुईका बासिन्दाको समय पानीको खोजीमै बित्ने गरेको छ.
6: मालिकार्जुन गाउँपालिका दुईका बजानी सिराड श्रीराड र ठिङका बासिन्दाले पानी माग गर्दै आएको वर्षौं भयो. यी बस्तीहरूमा अझै पनि खाने पानी पुगेको छैन. बर्खायाममा केही मुहानहरूबाट थोरै पानी

0: उपलब्ध भए पनि हिउँदयाम सुरु हुनासाथ गाउँभर पानीको हाहाकार मचिन्छ। पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौ प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्काएर राखेका स्थानीय गजेन्द्र सिंह धामीले बताउनु भयो। खानेपानी अभावको सबैभन्दा ठूलो असर बाल बालिकामा परेको छ। विद्यालय जाने उमेरका विद्यार्थीहरू धेरै समय पानी बोकेरै बिताउँछन्। पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ। यी बस्तीमा झण्डै 150 घरधुरी छन्। बस्तीभन्दा करिब 1 किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधि मार्फत पानी ल्याउने उद्देश्यले 2079 सालमा खानेपानी आयोजना सुरु गरिएको छ। योजना सुरु भएको 4 वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ। हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माण बाहेक खासै प्रगति हुन सकेको छैन। खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्कर सिंह धामीका अनुसार बजेट सानो सानो आउँदा कामले गति लिन नसकेको हो। उहाँका अनुसार आर्थिक वर्ष 2079-80 15 लाख, 80-81 25 लाख, 82-83 25 लाख बजेट विनियोजन भएको छ। चालू आर्थिक वर्षमा ट्याङ्कीको ढोका निर्माण तथा सिरारसम्म 95 पिल्लर निर्माणको काम भइरहेको उहाँले बताउनु भयो।
1: राष्ट्रपति कार्यालय शीतल निवासबाट भदौ 24 गते लुटिएको हात्तीको दारा सहित 5 जना पक्राउ परेका छन्। काठमाडौँको मनमैजू बस्ने राजीव महर्जन, गोर्खाका टेक प्रसाद गुरुङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोर्खाकै सन्तबहादुर भुजेल पक्राउ परेका हुन्। हात्तीको दारा बिक्री वितरण तथा सञ्चय गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्रेको एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। प्रहरीले उनीहरूबाट हात्तीका दारा बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन 2033 र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बमोजिम कसुरमा अनुसन्धान गर्ने भएको छ। अब खबर फटाफट।
2: चितवन माडीको प्रचारका लागि जिल्ला प्रशासन परिसरमा नगरपालिकाको गोलघर निर्माण, गोलघरमा माडी क्षेत्रका 10 पर्यटकीय स्थलको नाम र तस्विर पनि। बागलुङको गलकोट र जैमिनी नगरपालिकाद्वारा नगर अस्पतालमा कुरुवाघर सञ्चालन, कुरुवाघर निर्माणले बिरामीका कुरुवा र आफन्तलाई सहज। काभ्रेको बनेपामा महिला लक्षित 3 दिने घुम्ती कला प्रदर्शनी सुरु, महिला र सीमान्तकृत वर्गका अनुभव, संघर्ष, प्रतिरोधका कथा र भविष्यका सम्भावना बारे कला कथा र संवाद हुँदै। कोशी प्रदेशमा गएको 10 महिनामा बाल विवाहका 38 उजुरी दर्ता, मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा एउटा बाल बिहेको उजुरी। तापक्रम बढेसँगै मधेसको जनजीवन कष्टकर, दिउँसोका बेला घर बाहिर निस्कनै सकस, दैनिक ज्यालादारी गर्ने मजदुर पनि समस्यामा। गएको 5 महिनामा 1,42,000 बढी विदेशी पर्यटक मुस्ताङ पुगे, सार्क राष्ट्रका 1,29,000 र अरू मुलुकका 13,000 बढी। र बागमती प्रदेशको राजधानी हेटौँडामा बसाई सरेर आउनेको संख्या बढ्दो, सबभन्दा बढी तराईका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका नागरिक हेटौँडा सर्दै।
1: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको करबाट सञ्चालित सञ्चार माध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताउनु भएको छ. मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमिल सिन्हाले लोक कल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरूपयोग भइरहेको हुन सक्ने भन्दै यसमा गम्भीर प्रश्न उठाउनु भएको हो.
4: कसैलाई प्लिज गर्नको लागि जनताको पैसा बाँड्ने अधिकार कसैलाई पनि छैन. देश र जनतालाई फाइदा हुने यदि मिडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ. जस जसले साँच्ची नै सुसूचित गर्ने काम निरन्तर रूपमा गर्नुभएको छ उहाँहरूको क्षमता वृद्धि गर्ने काम चाहिँ राज्यको हो. त्यो हो कि होइन भन्ने कुरामा चाहिँ अध्ययन हुन जरुरी छ.
3: मध्य प्रदेशका एकजना सांसदलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिनाको कैद सजाय भएको छ. उनलाई 38,50,000 रुपियाँ जरिवाना पनि भएको छ. घुस तथा कमिशन लिएको ठहर सहित विशेष अदालतले मध्य प्रदेशका प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,000 रुपियाँ जरिवानाको फैसला गरेको हो. सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस र कमिशन बापत 38,50,000 रुपियाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ. अदालतले यति नै रकम जफत हुने आदेश पनि दिएको छ. भ्रष्टाचार गरेका बेला सिंह महोत्तरी 4 खबाट निर्वाचित प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐन अनुसार थप सजाय स्वरूप 1 महिना कैद सजाय सुनाइएको छ. अदालतले सिंहबाट जरिवानाको आधारमा 1,54,000 क्षतिपूर्ति शुल्क समेत असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ. कर्णाली प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ. प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री यमलाल कणेलले प्रदेश सभामा कार्यक्रम प्रस्तुत गर्नुभएको हो. सरकारले कृषिमा आत्मनिर्भरता र निर्यात प्रवर्धनलाई मुख्य लक्ष्य बनाएको छ. कृषि ऋणमा ब्याज सहुलियत, व्यावसायिक खेती तथा पशुपालनमा अनुदान, माटो परीक्षण सेवा विस्तार, जैविक मलको प्रयोग प्रवर्धन, फलफूल तथा नगदे बाली उत्पादन वृद्धि, रैथाने बाली संरक्षण तथा स्याउ विकास बोर्ड गठन जस्ता कार्यक्रम समेटिएका छन्. स्वास्थ्यतर्फ सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ. अस्पतालहरूमा विशेषज्ञ चिकित्सक व्यवस्था, निशुल्क रगत सेवा, विद्यालयमा नर्सिङ सेवा र लिटिल डाक्टर कार्यक्रम सञ्चालन गरिनेछ. शिक्षा क्षेत्रमा 10 वर्षे शिक्षा योजना लागू गरिने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार र शिक्षक क्षमता अभिवृद्धिमा जोड़ दिइनेछ.

0: खेलकुद पूर्वाधार निर्माण तथा दशौं राष्ट्रिय खेलकुदको तयारीलाई पनि प्राथमिकता दिइएको छ। संस्कृति तथा पर्यटनतर्फ देउडा संस्कृतिको संरक्षण, कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना, सिन्जा र दुल्लु क्षेत्रको अध्ययन तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गरिनेछ। साथै कर्णाली पर्यटन दशक अभियान सञ्चालन गरिनेछ। जलस्रोत सिंचाई खानेपानी तथा ऊर्जा विकासका लागि एकीकृत रणनीति तयार गरिनेछ। जलविद्युत आयोजनामा स्थानीय लगानी प्रोत्साहन गरिने र सौर्य वायु तथा साना जलविद्युत परियोजनालाई विस्तार गरिने उल्लेख छ। वन तथा वातावरण क्षेत्रमा जडीबुटी प्रशोधन, दुर्लभ वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा कर्णालीका प्रमुख प्राकृतिक सम्पदाको संरक्षणमा जोड़ दिइएको छ। सरकारले प्रशासनिक खर्चमा मितव्ययता अपनाउँदै शून्य बेरुजु अभियान मार्फत वित्तीय सुशासनलाई सुदृढ बनाउने जनाएको छ। सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा रहेको सवारी शाखामा आगजनी भएको छ। आगजनीको कारण खुल्न सकेको छैन। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु भट्टले आगजनीको कारण खुल्न बाँकी रहेको र अनुसन्धानबाट थप प्रष्ट हुने भन्दै दुईवटा सवारीमा क्षति पुगेको जानकारी दिनुभयो। सवारी शाखामा रोकेर राखिएका गाडीहरूमा कसरी आगजनी भयो भन्ने प्रश्न उब्जिएका छन्। एउटा दुई तारे सहित पाँच सवारी जलेका छन्। सशस्त्र प्रहरी जवानको ब्यारेक भवन नजिकै रहेको कार्यालय छेउमा भएको आगजनीमा अमेरिकाले सहयोग स्वरूप दिएको गाडी समेत जलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ हुँदै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको 16 राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, प्रख्याति र पहिचानमा मात्रै सीमित नरहेको बताउनु भयो। उहाँले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको उल्लेख गर्दै अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रिय एकताको आधार निर्माणमा यसको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। अध्ययन विदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिवीका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका छन्। अध्ययन दुरूपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएको बारे सरकारले चासो लिएपछि लामो समयदेखि विदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 41 प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट 10,46,00,000 बढी पेन्सन कोषमा राखेर
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बारेन शाहले सदनको रोस्टमबाटै देशद्रोही कुरा गरेको भन्दै आलोचना गर्नुभएको छ. पार्टी कार्यशालामा बालेनप्रति आक्रामक बनेका ओलीले समर्थन गर्नेमाथि पनि आक्रोश पोख्नु भएको छ.
4: प्रश्नोत्तर भन्नुहुन्थ्यो मान्य सांसदहरू, लौन त गरौँ म तयारै छु. उहाँले देशद्रोही कुरा गर्नुभयो. नेपालले भारत धेरै ठाउँमा सिमाना मिचेको छ भनेर. धेरै ठाउँमा होइन, एक ठाउँमा पनि, एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन. सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्टमबाट बोल्नु हुँदैन थियो. यो नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा यो कसको पक्षमा के का लागि बोलियो? अचानक के सन्देश दिन खोजेको? कसलाई सुनाउन खोजेको? नेपाली जनतालाई हेप्न त योभन्दा बढी हेप्ने ठाउँै हुँदैन. तैपनि कतिपय मान्छेहरू अचम्म लाग्छ. अस्ति नै एमालेलाई मासु भात भन्थे. मासु भात मात्रै होइन, भात मात्रै होइन, उनको त समर्थन गरेर कुरा छन् अहिले पनि. यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भात बाहेक के हुन्छ? भात.
3: एमाले अध्यक्ष ओलीले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ. चुनावपछि पहिलो पटक पार्टीको सार्वजनिक कार्यक्रममा भाग लिएका ओलीले चुनावको परिणामलाई कृत्रिम नतिजा भन्दै अरू दलसँग समेत मिलेर आन्दोलनमा जाने उद्घोष गर्नुभयो.
4: चुनावको जस्तो नकारात्मक नतिजा आयो त्यसबाट हामीले शिक्षा लिनुपर्ने. यो नतिजा अन्तिम नतिजा, यथार्थ नतिजा होइन. यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ. यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्नु जरुरी छ र आफूलाई तयार गर्नसँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ. यस्ता कुराहरूलाई विश्लेषण गरेर दर उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ र त्यसका विरुद्धमा सङ्घर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नु पर्दछ.
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनमा निरीह बन्नु परेको बताउनु भएको छ. संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै न्यौपाने,
5: हामीले संविधानमा लेख्यौं अदालतको आदेश निर्देशन फैसला मान्नुपर्छ. हामीले कानूनमा भन्यौं ढिलो न्याय पाउनु न्याय पाउनु होइन, त्यसैले न्याय छिटो दिनुपर्छ भन्यो. एक त फैसलै हुँदैन, दोस्रो फैसला भइसके पछाडिको गति यो छ. अब फैसला कार्यान्वयनको जिम्मा हामीसँग भइसके पश्चात सभामुख ज्यू मार्फत यसमा चाहिँ सम्बन्धित सरकारवाला, मैले यी क्याटेगोरिकल्ली जस्तो यो समलिङ्गी विवाहलाई मान्यता दिन समिति गठन गर्नु, समलिङ्गीहरूका सन्दर्भमा 64 साल 9 महिना 6 गते बोल्यो विवाहलाई मान्यता दिनु भनेर, आज विवाह गर्ने उमेरै सिद्धिसक्यो होला. राज्य सुप्रिम कोर्ट भन्छ मान्यता दिए, आजसम्म राज्यले दिँदैन भनेको यसले पार्ने प्रभाव त्यस्तो छ.
3: अब खबर फटाफट.
6: चितवन माडीको प्रचारका लागि जिल्ला प्रशासन परिसरमा नगरपालिकाको गोलघर निर्माण. गोलघरमा माडी क्षेत्रका 10 वटा पर्यटकीय स्थलको नाम र तस्विर पनि.

0: बागलुङको गलकोट र जैमिनी नगरपालिकाद्वारा नगर अस्पतालमा कुरुवाघर सञ्चालन, कुरुवाघर निर्माणले बिरामीका कुरुवा र आफन्तलाई सहज। काभ्रेको बनेपामा महिला लक्षित 3 दिने घुम्ती कला प्रदर्शनी शुरू। महिला र सीमान्तकृत वर्गका अनुभव, संघर्ष, प्रतिरोधका कथा र भविष्यका सम्भावना बारे कला कथा र संवाद हुँदै। कोशी प्रदेशमा गएको 10 महिनामा बाल विवाहका 38 उजुरी दर्ता। मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा एउटा बाल बिहेको उजुरी। तापक्रम बढेसँगै मधेसको जनजीवन कष्टकर। दिउँसोका बेला घर बाहिर निस्कनै सकस, दैनिक ज्यालादारी गर्ने मजदुर पनि समस्यामा। गएको 5 महिनामा 1,42,000 बढी विदेशी पर्यटक मुस्ताङ पुगे। सार्क राष्ट्रका 1,29,000 र अरू मुलुकका 13,000 बढी। र बागमती प्रदेशको राजधानी हेटौडामा बसाई सरेर आउनेको संख्या बढ्दो। सबभन्दा बढी तराईका 12, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका नागरिक हेटौडा सर्दै।
1: नेपालले आउँदो जुलाईमा नेदरल्याण्डसमा हुने नेपाल नेदरल्याण्डस र नामिबिया बीचको आईसीसी क्रिकेट विश्वकप लीग 2 को सिरिजको तयारी जर्सीमा गर्ने भएको छ। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्काका अनुसार नेपाली टोलीले क्याम्प सहित जर्सीको टोलीसँग 2 एक दिवसीय खेल समेत खेल्नेछ। जर्सी हाल लीग 2 भन्दा तल्लो श्रेणीको च्यालेन्ज लीगबाट छनौट भएर विश्वकप छनौटका लागि छानिएको टोली हो। नेपालले जर्सीसँग आउने जुलाई 13 र 15 एक दिवसीय खेल खेल्नेछ। लीग 2 को अन्तिम 2 सिरिज बाँकी रहँदा नेपाल 28 खेलबाट 24 अङ्क जोड्दै 5 स्थानमा छ। शीर्ष 4 पर्न नेपालका लागि यो सिरिज महत्वपूर्ण छ। नेपालले लीग 2 को अन्तिम सिरिज भने ओमान र क्यानाडासँग ओमानमै खेल्नेछ। हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: एमाले अध्यक्ष केपी ओली वर्तमान सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई ज्ञानेन्द्र कालको सहायक जस्तै भन्दै कुनै विवरण नदिने अडान लिनु भएको छ। काठमाडौँमा पार्टी कार्यशालामा सम्बोधन गर्दै ओलीले सम्पत्ति विवरणका लागि खरानी उठाएर लैजान चुनौती दिनुभएको हो।
4: यो कुनै संवैधानिक आयोग समिति केही पनि होइन। ज्ञानेन्द्र शाहले माघ 19 गतेको कु भन्दा पछि जसरी विरोधीलाई फसाउनका लागि सोकल्ड आयोग बनाएका थिए, नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, खोइ कसलाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन जे जे गर्न सक्छ गरोस्। यो राज्य होइन, यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो, देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको चिज हो। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने? मैले सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार, के को सम्पत्ति विवरण?
3: पार्टीका केही नेताले नेतृत्व परिवर्तनका लागि दबाब दिइरहेका बेला एमाले अध्यक्ष ओलीले अहिले नै नेतृत्व त्यागला भन्ने भ्रम नपाल्न सुझाव दिनुभएको छ। पार्टी कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओली,
4: सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भयो भने कसिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन, त्यसका निम्ति होइन। जस्तो सुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। त्यसकारण कमरेडहरूलाई कहीँ आशंका हुन सक्छ, मैले बिचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
3: प्रतिनिधि सभामा 5 सीट रहेको राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणा बीच लामो समयदेखिको द्वन्द पार्टी फुटतिर उन्मुख भएको हो।
5: महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मङ्सिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय हिजो जेठ 19 गते सकिएको राणाको भनाइ छ।
3: सेनाभित्रको यौन अपराधका अभियुक्तमाथिको मुद्दा सामान्य अदालतमा चलाउने सम्बन्धी बेलायत सरकारको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। यो विषयमा तल्लो सदन कमन्समा बहस चलेको छ। थप भेरिति गिरीबाट।
6: Currently, a victim can choose whether their case is heard in a civilian or a service court. The Armed Forces Bill requires the Defence Secretary to issue guidance to help them decide. But Lib Dem Defence spokesman James McCleary called for an amendment.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दिगो विकास लक्ष्यका लागि राष्ट्रसंघीय एजेन्सीहरूले कम विकसित मुलुकमा दिइरहेको सहायता निरन्तर राख्न नेपालले अनुरोध गरेको छ।
4: न्यूयोर्कमा रहेको नेपाली नियोगका उपप्रमुख ज्ञान मगरले कार्यान्वयनमा रहेका परियोजनाको मूल्याङ्कन र निगरानी बढाउन भन्नुभएको हो।
5: The LDC group encouraged the UN system to intensify support for implementing the 6 priority areas of the Doha Program for Action to accelerate progress towards the sustainable development goals. To maximize impact, DPOA priorities should be systematically integrated into UN Sustainable Development Cooperation frameworks with strengthened coordination, monitoring and accountability across the UN system while ensuring where RLS is well-resourced to advance coherent and effective delivery for LDCs.
4: जलवायु डिजिटल प्रविधिका क्षेत्रमा विकासशील मुलुकहरूलाई सहायता चाहिएको उहाँको भनाइ छ। विभिन्न घटनाका कारण कम विकसित मुलुकहरू नै धेरै प्रताडित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
5: LDCs remain the furthest behind, accounting for 14% of the global population, but only 1.3% of global GDP and less than 1% of global merchandise exports. Nearly one-third of people in LDCs continue to live in extreme poverty, and the gains achieved over previous decades have been reversed by successive global crises. These realities demand stronger and more coordinated action by the United Nations system.
4: नेपालले यसै वर्ष विकासशील राष्ट्रमा उन्नति हुने कार्यतालिका परसार्न राष्ट्रसङ्घमा अनुरोध गरिसकेको छ।
3: दार्चुलाको मालिकार्जुन गाउँपालिका दुईका बासिन्दाको समय पानीको खोजीमै बित्ने गरेको छ।
6: मालिकार्जुन गाउँपालिका दुईका बजानी सिराड श्रीराड र ठिङका बासिन्दाले पानी माग गर्दै आएको वर्षौं भयो। यी बस्तीहरूमा अझै पनि खाने पानी पुगेको छैन। बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम शुरू हुनासाथ गाउँभर पानीको हाहाकार मचिन्छ। पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौ प्लास्टिकका जर्किन गाग्री र ड्रम थन्काएर राखेका स्थानीय गजेन्द्र सिंह धामीले बताउनु भयो। खानेपानी अभावको सबैभन्दा ठूलो असर बाल बालिकामा परेको छ। विद्यालय जाने उमेरका विद्यार्थीहरू धेरै समय पानी बोकेरै बिताउँछन्। पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ। यी बस्तीमा झण्डै 150 घरधुरी छन्। बस्तीभन्दा करिब 1 किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधि मार्फत पानी ल्याउने उद्देश्यले 2079 सालमा खानेपानी आयोजना सुरु गरिएको छ। योजना सुरु भएको 4 वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ। हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माण बाहेक खासै प्रगति हुन सकेको छैन। खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्कर सिंह धामीका अनुसार बजेट सानो सानो आउँदा कामले गति लिन नसकेको हो। उहाँका अनुसार आर्थिक वर्ष 2079-80 15 लाख, 80-81 25 लाख, 82-83 25 लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षमा ट्याङ्कीको ढोका निर्माण तथा सिरारसम्म 95 पिल्लर निर्माणको काम भइरहेको उहाँले बताउनुभयो।
3: राष्ट्रपति कार्यालय शीतल निवासबाट भदौ 24 गते लुटिएको हात्तीको दारासहित 5 जना पक्राउ परेका छन्। काठमाडौँको मनमैजू बस्ने राजीव महर्जन, गोर्खाका टेक प्रसाद गुरुङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोर्खाका सन्तबहादुर भुजेल पक्राउ परेका हुन्। हात्तीको दारा बिक्री वितरण तथा सञ्चय गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्रेको एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। प्रहरीले उनीहरूबाट हात्तीका दारा बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन 2033 र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बमोजिम कसुरमा अनुसन्धान गर्ने भएको छ। अब खबर फटाफट।
7: चितवन माडीको प्रचारका लागि जिल्ला प्रशासन परिसरमा नगरपालिकाको गोलघर निर्माण, गोलघरमा माडी क्षेत्रका 10 पर्यटकीय स्थलको नाम र तस्विर पनि। बागलुङको गलकोट र जैमिनी नगरपालिकाद्वारा नगर अस्पतालमा कुरुवाघर सञ्चालन, कुरुवाघर निर्माणले बिरामीका कुरुवा र आफन्तलाई सहज। काभ्रेको बनेपामा महिला लक्षित 3 दिने घुम्ती कला प्रदर्शनी सुरु, महिला र सीमान्तकृत वर्गका अनुभव, संघर्ष प्रतिरोधका कथा र भविष्यका सम्भावना बारे कला कथा र संवाद हुँदै। कोशी प्रदेशमा गएको 10 महिनामा बाल विवाहका 38

0: उजुरी दर्ता, मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा एउटा बाल बिहेको उजुरी। तापक्रम बढेसँगै मधेसको जनजीवन कष्टकर, दिउँसोका बेला घर बाहिर निस्कनै सकस, दैनिक ज्यालादारी गर्ने मजदुर पनि समस्यामा। गएको 5 महिनामा 1,42,000 बढी विदेशी पर्यटक मुस्ताङ पुगे, सार्क राष्ट्रका 1,29,000 र अरू मुलुकका 13,000 बढी। र बागमती प्रदेशको राजधानी हेटौडामा बसाई सरेर आउनेको संख्या बढ्दो, सबभन्दा बढी तराईका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका नागरिक हेटौडा सर्दै।
1: यो PFBS गोर्खा रेडियो हो।